0: शब्दबाट झोकाउनेछ, मनमा डर त्रास उब्जनेछ, गर्नुपर्ने कर्तव्य भन्दा मस्ती बाहिर जानेछ, धन एवं कर्तव्यको हानि हुनेछ, अत्यधिक चिसोका कारण स्वास्थ्यमा समस्या आउन सक्छ, खानपान र टाढाको यात्रामा विशेष ख्याल पुर्याउनु पर्ने ग्रह गोचर रहेको छ, समग्रमा समय खराब छन्, यात्रा तथा लेनदेनमा सावधान हुन आवश्यक छ। अब नवराशि धनुराशि, धनुराशिले व्यक्तिहरूका लागि पनि समय खराब रहेको छ, पेटको खराबी बढ्नेछ, परिवारमा मतभेद वाद विवाद पर्ने, कार्यमा विलम्बता हुनेछ, लेनदेन जग्गाको विवाद उत्कर्षसम्म पुग्नेछ, पशु चौपाय तथा कृषि सम्बन्धी कार्यबाट तपाईँलाई हानि नोक्सानी हुनेछ, आत्मीय जनबाट विश्वासघात हुन सक्ने ग्रह गोचर रहेको छ। आज पश्चिम दिशाको यात्रा घातक हुन सक्नेछ, आज सकपर यात्रा नगर्दा नै राम्रो हुनेछ। अब दशौं राशि मकर राशि, मकर राशि व्यक्तिहरूका लागि स्वास्थ्य राम्रो रहनेछ, धन प्राप्तिका नयाँ स्रोत पत्ता लाग्नेछ, नाम र कीर्ति बढ्ने काममा लगानी हुनेछ, घरमा नयाँ चहल पहल र मुद्दा मामिला भए तपाईँको जीत हुने ग्रह गोचर रहेको छ, नयाँ पुराना सबै मित्रसँग भेटघाट हुन पाउने मौका पनि आज रहेको छ, तीर्थयात्रा तथा लेनदेन समेत फलदायी रहनेछ, ताराबाट धन प्राप्ति हुनाले मानसिक प्रसन्नता मिल्नेछ। अब एघारौं राशि कुम्भ राशि, कुम्भ राशिले व्यक्तिहरूका लागि आज नित्य कार्यबाट वञ्चित हुनुपर्ने समय रहेको छ, आज अत्यन्तै विश्वास गरिएका व्यक्तिबाट धोका हुन सक्ने ग्रह गोचर पनि रहेको छ, मनमा डर त्रास उब्जनेछ, गर्नुपर्ने कर्तव्य भन्दा मनस्थिति बाहिर जानेछ, धन एवं समयको नोक्सान हुनेछ, स्वास्थ्यमा समस्या हुन सक्छ, काममा सतर्क हुनुपर्ने ग्रह गोचर रहेको छ, धार्मिक बाहेक अन्य कार्यमा धन लगानी आज नगर्नुहोला। राशिफलको अन्त्यमा मीन राशि, मीन राशिले व्यक्तिहरूका लागि आज धेरै जसो समय सुखमय देखिन्छ, भाग्य स्थानको चन्द्रमाको सकारात्मक प्रभावका कारण सानै प्रयासले पनि महत्वपूर्ण काममा सफलता मिल्दछ, पुराना काम कारवाही सम्पादन हुनेछन्, नयाँ काम पाउने सम्भावना रहेको छ, जोस जागर बन्नुका साथै भाग्यले पनि तपाईँलाई साथ दिनेछ, धन आर्जनका साथै यात्राको अवसर पनि मिल्दछ। आजको समय सबै प्रकारले शुभ रहने भएकाले शुभ समयको भरपूर उपयोग गर्नुहोला।
1: राशिफलबारे जानकारी सँगै बेला आजको साइत सायद विशेष गरी यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य वृष राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्, त्यसैले पश्चिम बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बिहिबार परेकाले दक्षिण तर्फको यात्रा गर्दै नगर्नुहोला। आज दक्षिण उत्तर र पश्चिम तर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। धार्मिक उपायमा अमला सक्खर गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पारेर परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृत शुभ लाभादी बेला बिहानमा 5:10 छ 6:53 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। बिहानमा 6:53 8:35 रोग बेला रहनेछ। बिहानमा 8:35 10:18 उद्योग बेला रहनेछ। बिहानमा 10:18 मध्याहमा 12:00 चर बेला रहनेछ। मध्याहमा 12:00 दिनमा 1:43 लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। दिनमा 1:43 3:25 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम महत्वपूर्ण काम यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। दिनमा 3:25 5:08 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्रा पनि नगर्दा राम्रो हुनेछ। दिनमा 5:08 साँझमा 6:50 समय फेरि शुभ बेला रहनेछ। शुभ लाभादी बेलाको रात्रितर्फ लागौं। साँझमा 6:50 8:08 रोग बेला रहनेछ। साँझमा 8:08 9:25 उद्योग बेला रहनेछ। राति 9:25 10:43 चर बेला रहनेछ। राति 10:43 12:00 लाभ बेला रहनेछ। राति 12:00 1:18 अमृत बेला रहनेछ। राति 1:18 2:35 काल बेला रहनेछ। राति 2:35 3:52 शुभ बेला रहनेछ भने राति 3:52 भोलि बिहानमा 5:10 समय फेरि रोग बेला रहनेछ। यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ बेला राम्रो हुनेछ, लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काल बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय, दिनमा 1:30 3:00 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा लेनदेन ठूलो लगानी नयाँ निर्णय महत्वपूर्ण कामको छलनी केही पनि नगर्नुहोला।
2: हवस् त, सफलतामा राशिफल आजलाई यति नै, भोलि पुनः भेट हुने नै छ। सूचना शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
3: को विवाह पनि हिजो भन्दा आज झन नजिकै छ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फूलहरू पनि कहाँबाट ल्याउने हो? लौ न कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
4: हाँ दाई पनि कति आत्तिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डन नर्सरी छँदैछ नि। हो त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फूलहरू, बुके, गुच्छा, फलफूल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह, व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्कका लागि गोल्डन नर्सरी, सिद्धार्थ चोक 8 पोखरा, प्रोपराइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9846055079।
6: क्षय रोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
7: यो क्षय रोग सर्छ चाहिँ कसरी नानी?
6: फोक्सोको क्षय रोगीले खोक्दा, हाच्छिउ गर्दा क्षय रोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षय रोग सर्न सक्छ।
7: अनि यो क्षय रोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
6: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, दुई हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
8: क्षय रोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षय रोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षय रोग फैलनबाट रोकौ।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
9: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
9: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
9: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
9: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।
10: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
11: खै खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यसो त जसले नि लेखिहाल्छ नि।
10: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: टोल टोल का समाचार प्रत्येक गाउँ समाज र समुदायका समाचार
16: अन्तर्राष्ट्रिय आदिवासी को हुन भन्ने पाँचवटा क्राइटेरिया बने
17: हामीले चाहिँ सामाजिक कुनै अर्को जाति सम्प्रदायसँग चाहिँ हाम्रो केही पनि लडाई होइन हामीले चाहिँ
18: भाषा कला साहित्य र राजनीति
19: मातृभाषालाई विद्यालयमा पनि पठन पाठनको रूपमा चाहिँ राख्ने
20: अवस्थामा नेपाली भाषा जुन अवस्थामा थियो अहिले अलिकति परिष्कृत भएको छ किनभने भाषामा
21: स्थानीय निकायलाई सबल बनाउनको लागि चाहिँ राजनीतिक पार्टीहरूको अत्यन्त महत्वपूर्ण
15: अर्थ खेलकुद र विश्व जगतका गतिविधिहरू
22: नेपाल सरकारले कृषिलाई चाहिँ अलिक बढी फोकस पनि गरेको छ त्यसले गर्दाखेरि व्यावसायिक कृषिमा चाहिँ आकर्षण भएको
23: नागरिक स्वस्थ हुनको निम्ति कुनै न कुनै ढंगले खेलकुदमा गाँसिनुपर्छ
24: सफलता स्टूडियो टाइम

0: नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103 थुप्लो 4 मेगाहर्ज तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज बकरीद पर्व मनाइँदै विविधता बीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउने राष्ट्रपतिको विश्वास। निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। फिर्के खोलामा डोजर अभियान जारी, चौथो दिनमा 105 वटा संरचना हटाइयो। पोखरा बस पार्कका वास्तविक सुकुम्बासी पहिचान गर्न छानबिन समिति गठन, 10 दिनको समय सीमा। नागरिकको जीवन स्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको बनाए। संहिताको औचित्य पुष्टि गर्न र उपलब्धि संस्थागत गर्न सांसद गण्डकी सांसद रेशम जुगजालीको जोड़। एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़्यो। भारतलाई उछिन्दै ताइवान विश्वको 5 औं ठूलो शेयर बजार बन्यो। र 94 केजी तौल समूहमा कास्कीका कुशलले जिते कास्य पदक। अब सुनौ पूरा समाचार। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद उल जोहा आज देशभरका मस्जिदमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 17 औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामाजिक नमाज पढ़ने परम्परा रहेको छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने गरिएको छ। यस अवसरमा दरबार मार्ग स्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायतका देशभरका मस्जिद र ईदगाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्छ। हिजरी सम्बत अनुसार 1439 वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माइल अल्लेहा इस्लामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम आयोगका पूर्वाध्यक्ष निर्दोष अलीले जानकारी दिनुभयो। मुस्लिम धर्मगुरू मौलाना रहमत अलीले ऐतिहासिक बकरीद पर्वको आधार बनेका इब्राहिमको वंशमा 571 का मक्कामा मोहम्मद सल्लाह जन्मी निरन्तर दिएको बताउनुभयो, जसले यो पर्व एवं धर्मलाई पुस्तान्तरण गर्न महत्वपूर्ण योगदान गर्दै हदीस नामक धर्मग्रन्थको रचना गरेको पनि उहाँले उल्लेख गर्नुभयो, जुन ग्रन्थलाई हाल मुस्लिम धार्मिक विश्वविद्यालय मदरासामा समेत अध्ययन अध्यापन गराइन्छ। मक्कामा जन्मिनुभएका सल्लाह 53 वर्षको उमेरपछि मदिनामा सरेको इतिहास छ। त्यही सम्झनामा हाल पनि साउदी अरबमा पर्ने दुई तीर्थस्थलमा ठूलो मेला लाग्ने गरेको छ। मौलाना अलीले भन्नुभयो, पर्वका अवसरमा मक्का मदिना जानु शुभ मनिए अनुसार त्यहाँ जान गृह मन्त्रालयले आतेजाति विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ। मक्का मदिना जान नपाउने हजारे यात्रीले समेत घर घरमै बकरीद मनाउँछन्। यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो। यस पर्वमा उल्लासलाई खुशी पार्न मुस्लिम धर्मले जायज मानेका जनावरलाई कुर्बानी बलि दिन्छन्। धार्मिक मान्यता अनुसार अल्लाहको नबी दूत इब्राहिम अली सलामले 90 वर्षको उमेरमा पत्नी हजाराबाट प्राप्त गरेको सन्तान छोरा इस्माइललाई कुर्बानी गर्नुपर्ने आदेश प्राप्त भयो, जसलाई पालना गर्दा अल्लाह प्रसन्न भएर इस्माइलको कुर्बानी भएर नभएर स्वर्ग जनन्त मागल्ला पालिएका दुम्बाका कुर्बानी भएको धार्मिक मान्यता छ। यसै कारण कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको मुस्लिम धर्मावलम्बीको भनाइ छ। निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लाहसँग मनन्त मागेको बताइन्छ। अल्लाहले सन्तान सुख दिए कुर्बानी गर्छु भन्ने इब्राहिमको प्रतिबद्धता अनुसार अल्लाहले निजको परीक्षण स्वरूप सपनामा कुर्बानी गर्नुपर्छ भनेको मुस्लिम धर्मावलम्बीको विश्वास छ। उनले धेरै जनावर कुर्बानी गर्दा पनि अल्लाह खुशी नभएपछि अन्तिममा आफ्ना सबैभन्दा प्यारा सन्तानलाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेको किम्बदन्ती छ। यसअघिमा उनले परीक्षण सफल साबित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर ल्याएका दुम्बाको कुर्बान अली गरेको बताइन्छ। परम्परा अनुसार कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ। एक भाग गरीब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैले खानुपर्ने मुस्लिम धार्मिक मान्यता छ। यसै अनुसार आज पहिलो दिनमा बकर ईद मनाइन्छ। मुस्लिम धर्मावलम्बीले शनिबारसम्म तीन दिन यो पर्व मनाउने गरिन्छ। तीन दिन कुर्बानी गर्नुपर्ने मुस्लिम धर्मावलम्बीको विधि रहेको नेपाली जामे मस्जिदले जनाएको छ। यसभर शर्मा आज सरकारले सार्वजनिक विदा दिएको छ। यसैबीच आजदेखि देशभर लगातार चार दिन सार्वजनिक विदा शुरू भएको छ। गृह मन्त्रालयको निर्णय र पूर्व निर्धारित सार्वजनिक विदाको सूची अनुसार आज बिहिबारदेखि आगामी आइतबारसम्म देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायहरू बन्द रहने बताइएको छ। आज 14 गते इस्लाम धर्मावलम्बीहरूको महान पर्व बकर ईद परेकाले सरकारले देशभर सार्वजनिक विदा दिएको छ। त्यस्तै भोलि जेठ 15 गते गणतन्त्र दिवस मनाइँदैछ। गणतन्त्र दिवसका लागि पनि सरकारले यसअघि नै राजपत्रमा सूचना प्रकाशित गरी सार्वजनिक विदा दिने निर्णय गरिसकेको छ। त्यसै गरी जेठ 16 गते शनिबार र जेठ 17 गते आइतबार नियमित सार्वजनिक विदा गरेको छ। यसरी आज बिहिबारदेखि आइतबारसम्म लगातार चार दिन सार्वजनिक विदा गरेको परेकाले अब सोमबार मात्र सरकारी कार्यालय खुल्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ़ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मदत गर्दछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ। मुस्लिम समुदायको महान पर्व ईद उल अजहा बकर ईदको अवसरमा सबैमा सुख शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ़ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस राग र देशलाई बिर्सेर एक आपसमा सुख खुशी सद्भाव तथा शुभकामना आदान प्रदान गर्ने तथा खुल्ला स्थान ईदगाह र मस्जिदहरूमा गई ईद उल अजहालाको नमाज पढ़नुका साथै शुभकामना साक्षात गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर खाली गर्ने अभियानलाई तीव्रता दिएको छ। अभियानको चौथो दिनसम्म आइपुग्दा साना ठूला गरी 105 वटा संरचना हटाइएको महानगरपालिकाले जनाएको छ। चौथो दिन बुधबार वडा नम्बर 18 र 2 को सीमाना क्षेत्रमा परेका 8 वटा संरचना हटाएको छ। त्यसै गरी वडा नम्बर 4 र 5 क्षेत्रमा 1 वटा पक्की र 3 वटा कच्ची संरचना भत्काइएको महानगरले जनाएको छ। वडा नम्बर 7 र 8 क्षेत्रमा 5 वटा कम्पाउण्ड वाल र 6 वटा स्थायी संरचना हटाएको छ। महानगरका अनुसार 8 दिन मात्र 23 वटा संरचना हटाइएका हुन्। चौथो दिन मात्र 23 वटा संरचना हटाएका हुन्। खोला अतिक्रमण हटाउने कार्यक्रममा 3 वटा जेसीबी र 2 वटा स्काभेटर प्रयोग गरिएको छ। अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल तथा प्राविधिक कर्मचारीहरू पनि खटिएका छन्। महानगरपालिकाले फिर्के खोलाको खोलाघर खाली भएपछि उक्त क्षेत्रलाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना अघि सारेको छ। योजना अनुसार खोला किनार क्षेत्रमा साइकल ट्र्याक, फुटपाथ, हरियाली प्रबन्धन तथा आधुनिक लाइटिङ व्यवस्था सहित सुरक्षित र व्यवस्थित करिडोर निर्माण गरिने बताइएको छ। पोखरा महानगरपालिका वडा नम्बर 9 स्थित बस पार क्षेत्रमा बसोबास गर्ने वास्तविक सुकुम्बासीहरूको पहिचान गर्न एक विशेष समिति गठन गरिएको छ। महानगरपालिकाको प्रशासन महाशाखाका प्रमुख कृष्ण प्रसाद तिवारीको समक्षमा सुकुम्बासी समस्या सहजीकरण समिति गठन गरिएको हो। पृथ्वी चोकमा अधिग्रहण गरिएको जग्गामा व्यवस्थित बस पार्क निर्माण गर्ने तयारी गरिरहेको महानगरले त्यहाँ गरेको बस्तीहरूको व्यवस्थापनका लागि यो कदम चालेको हो। समितिलाई महानगरमा सुकुम्बासीका रूपमा निवेदन पेश गरेको 572 जनाको विषयमा आवश्यक अध्ययन तथा छानबिन गरी 10 दिनभित्र प्रतिवेदन बुझाउन कार्यदेश दिएको छ। नगर प्रमुख धनराज आचार्यले बस पार्क निर्माणको प्रक्रिया अघि बढ़ाउन वास्तविक सुकुम्बासीहरूको पहिचान अनिवार्य भएको बताउनुभयो। उहाँले भन्नुभयो, महानगरले पृथ्वी चोकमा व्यवस्थित बस पार्क निर्माणको तयारी गरिरहेको छ। यो क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासीहरूको यथार्थ विवरण पत्ता लगाउन र सहजीकरण गर्ने यो समिति बनाइएको बताइएको छ। गठित समितिमा विभिन्न सरकारी निकायका अधिकृत प्रतिनिधिहरूलाई सदस्यका रूपमा राखिएको छ, जसमा कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी, जिल्ला प्रशासन कार्यालय कास्की, साबिक मालपोत कार्यालय कास्की, साबिक नापी कार्यालय कास्की र जिल्ला प्रहरी कार्यालय कास्कीका अधिकृत प्रतिनिधिहरू रहेका छन्। समितिको सदस्य सचिवमा पोखरा महानगरपालिका वडा नम्बर 9 का वडा सचिव रहने व्यवस्था गरिएको छ। समितिले 10 दिनभित्र पेश गर्ने गर्ने प्रतिवेदनका आधारमा महानगरले वास्तविक सुकुम्बासीहरूको व्यवस्थापन र बस पार्क निर्माणको थप प्रक्रिया अगाडि बढ़ाउने योजना बनाइएको छ। वर्षौंदेखि चर्चामा रहेको पोखराको व्यवस्थित बस पार्क निर्माण योजनाले यो समिति गठनसँगै नयाँ गति लिने विश्वास गरिएको छ। सरकारले निजी अस्पताललाई प्रदान गर्दै आएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत आकस्मिक बाहेक सबै सेवा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डका निमित्त कार्यकारी निर्देशक शकुन्तला प्रजापतिका अनुसार सबै निजी अस्पतालमा आउँदो शनिबार जेठ 16 गतेदेखि लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको हो। बोर्डले निकालेको सूचनामा बोर्डको बढ़दो वित्तीय संकटलाई दृष्टिगत गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गर्ने आकस्मिक सेवा बाहेक सबै स्वास्थ्य सेवा स्थगित गरिएको उल्लेख छ। बोर्डका अनुसार सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डमा 36 निजी अस्पताल आबद्ध भई बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ। अब बोर्डमा 442 सरकारी र 27 सामुदायिक स्वास्थ्य संस्था आबद्ध छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5,000सम्मको परिवारका लागि 3,500 रूपियाँ बराबरको योगदानमा का आधारमा 1,00,000 रूपियाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै थप प्रति सदस्य 500 रूपियाँको दरले योगदान रकम थपिँदै जाने र प्रति सदस्य 20,000 रूपियाँ बराबरको सेवा सुविधा थपिने प्रावधान गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रममा 59,70,403 बीमित रहेका छन्। पोखरा महानगरपालिका वडा नम्बर 20 मा निशुल्क वृहत आँखा शिविर हुने भएको छ। वडा कार्यालयको आयोजना तथा पद्म नर्सिङ होमको प्राविधिक सहयोगमा जेठ 16 गते शनिबार वृहत आँखा शिविर आयोजना गरिएको वडा अध्यक्ष गंगाबहादुर खत्रीले जानकारी दिनुभयो। वडाको नेतृत्व सम्हालेको 4 वर्ष पूरा भएको र यो अवधिमा वडावासीहरूलाई घर दैलोमै स्वास्थ्य सहितको सेवा निरन्तर प्रदान गर्दै आइरहेको वडा अध्यक्ष खत्रीको भनाइ छ। शिविरमा आँखा परीक्षण सहित निशुल्क औषधि वितरण मोतियाबिन्दु भएकालाई सिफारिश गरिने बताइएको छ। कार्यालय परिसरमा हुने शिविरमा सहभागी भई सेवा लिन स्थानीय बासिन्दा वडा कार्यालय सहभागी आग्रह गरेको छ। वडाले यसअघि पनि विभिन्न संस्थाको सहकार्यमा नागरिक लक्ष्मी कार्यक्रम सञ्चालन गर्दै आएको छ। गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरूङले आगामी आर्थिक वर्षको बजेटले संघीयताको सुदृढीकरण र नागरिकको आवश्यकता सम्बोधनलाई प्राथमिकतामा दिनुपर्ने बताएका छन्। आर्थिक मामिला मन्त्री जित बहादुर शेरसनले बुधबार सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 83-84 को नियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो बताउनुभएको हो। सांसद गुरूङले मन्त्रीले प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताहरू नेपालको संविधान 16 पञ्चवर्षीय योजना र गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मर्म अनुसार आएको भन्दै त्यसको समर्थन गर्नुभयो। उहाँले संघीयता जनादेशको मुटु भएको उल्लेख गर्दै यसलाई अझै बलियो र संस्थागत बनाउनु पर्नेमा जोड़ दिनुभयो। संविधानले प्रदान गरेको अधिकारको समुचित व्यवस्थापन कानून निर्माण र कार्यान्वयनमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्छ उहाँले भन्नुभएको छ। छलफलका क्रममा सांसद गुरूङले अहिलेको बदलिँदो राजनीतिक परिस्थितिमा संहिताबारे उठिरहेका प्रश्न र आम जनतामा भएको भ्रम चिन्ह बजेट सफल हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, हामीले प्रदेश सरकारलाई बलियो बनाउनु पर्ने आवश्यकता छ। जनताको मनोभावना र उनीहरूको चाहनालाई बजेटले सम्बोधन गर्न सक्नुपर्छ। विगतका वर्षहरूमा प्रदेश सरकारले गरेको उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा अझ ठोस नतिजा आउने गरी काम गर्नुपर्ने उहाँको तर्क थियो। उहाँले थप्नुभयो, हामी विकास निर्माणका लागि दौड़िरहेका छौं तर हामी कहाँ पुग्यौं र हामीले चाहे जस्तो प्रदेश बनाउन सक्यौं कि सकेनौं भन्ने कुराको गम्भीर समीक्षा हुनुपर्छ। सांसद गुरूङले प्रदेशलाई आत्मनिर्भर बनाउन आन्तरिक स्रोत र साधनको उचित व्यवस्थापनमा जोड़ दिनुभयो। हाम्रा स्रोत साधनहरू सीमित छन्, त्यसैले उपलब्ध स्रोतको नियोजित वितरण र परिचालन बजेटको प्राथमिकता हुनुपर्छ उहाँले सुझाव दिनुभयो। उहाँले गण्डकी प्रदेशका 11 जिल्लाका नागरिकको आवश्यकतालाई बजेटले समेट्नुपर्ने बताउनुभयो। गण्डकी प्रदेशको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको कृषि पशुपालन र पर्यटन क्षेत्रलाई व्यावसायीकरण र आधुनिकरण गर्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। उहाँले भन्नुभयो, कृषिमा उत्पादकत्व बढ़ाउने र पर्यटकीय क्षेत्रको विकास गर्ने कुरालाई बजेटले ठोस कार्यक्रम मार्फत ल्याउनुपर्छ जसले प्रदेशको आमदानी बढ़ाउन र रोजगारी सिर्जना गर्न सहयोग पुगोस्। देशमा बढ़दो युवा पलायन र बेरोजगारी समस्याप्रति चिन्ता व्यक्त गर्दै सांसद गुरूङले स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने नीति बजेटमा आउनुपर्ने बताउनुभयो। उहाँले शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार गरी आम नागरिकको पहुँचमा पुर्याउनु पर्नेमा माग गर्नुभयो। अझै पनि धेरै पालिकाको केन्द्रहरू जिल्ला सदरमुकामसँग जोड़िन सकेका छैनन्। भौतिक पूर्वाधारको यो अवस्थालाई सुधार्न जरूरी छ उहाँले भन्नुभयो। सामाजिक न्यायका पक्षमा बोल्दै उहाँले पीडमा रहेका नागरिक पिछड़िएको वर्ग महिला दलित र सीमान्तकृत समुदायको जीवनस्तर उकास्न बजेटले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो पीडमा रहेका नागरिकहरूले पनि संघीयता र विकासको महसुस गर्न पाउनुपर्छ, तब मात्र सुखी प्रदेशवासीको नारा सार्थक हुन्छ। सांसद गुरूङले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताहरू काम कागजमा मात्र उत्कृष्ट नभई व्यवहारमा पनि नतिजामुखी हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा आएका सकारात्मक सुझावहरूलाई समेटेर बजेटलाई पूर्णता दिन उहाँले सरकारको ध्यानाकर्षण गराउनु भएको छ। यता गण्डकी प्रदेशसभा सदस्य रेशम जुगचालीले प्रदेश सरकारको स्थापनादेखि हालसम्मको उपलब्धिहरूलाई संस्थागत गर्दै नागरिक विशेष गरी युवा पुस्तामा संघीयताको अपनत्व महसुस गराउनु पर्नेमा जोड़ दिनुभएको छ। आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सदनमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष 83-84 विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उहाँले यस्तो धारणा राख्नुभएको हो। बुधबारको बैठकमा बोल्दै नेकपाका सांसद जुगचालीले सरकारको बजेटका सिद्धान्त र प्राथमिकतामा जनयुद्ध, जनआन्दोलन मधेस आन्दोलन लगायतका परिवर्तनका आन्दोलनहरू र शहीदहरूको योगदानलाई समेटेकोमा धन्यवाद व्यक्त गर्नुभयो। गत वर्ष हामीले प्रतिपक्षमा रहँदा यी विषयहरू समेट्न माग गरेका थियौं, अहिले सरकारले यसलाई संस्थागत रूपमा अपनत्व लिएको छ, यो सकारात्मक छ, उहाँले भन्नुभएको छ। सांसद सुचालीले सामाजिक सञ्जाल र प्रविधिको बढ़दो प्रभावका बीच नयाँ पुस्तालाई व्यवस्थाप्रति आश्वस्त पार्न कठिन भइरहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो बहुदल आएपछि धेरै विकास सामाजिक सुधार भएका छन्, तर हामीले नवयुवाहरूलाई ती उपलब्धिबारे बुझाउन र उनीहरूको भावना समेट्न सकेका छैनौं। यसतर्फ सरकार सचेत हुन जरूरी छ। उहाँले प्रदेश सरकारले हालसम्म गरेका कामहरूलाई आफ्नो सम्पत्तिका रूपमा प्रस्तुत गर्न नसकेको भन्दै आगामी बजेट मार्फत ती उपलब्धिलाई संस्थागत गर्न सुझाव दिनुभएको छ। यता संहितामाथि उठिरहेका प्रश्नहरूको जवाब दिँदै जुगजालीले तथ्याङ्कका आधारमा प्रदेशको आवश्यकता पुष्टि गर्नुभयो। नेपालको कुल अर्थव्यवस्थाको चालू खर्चमा प्रदेश सरकारको हिस्सा 5% मात्र छैन, 5% पनि छैन, तर पनि सबै खर्च प्रदेशले नै गरे जस्तो गरी प्रचार गरिनेछ। उहाँले भन्नुभयो 9 वर्षको तथ्याङ्क हेर्ने हो भने संघीय सरकारको तुलनामा प्रदेशको पूँजीगत खर्च र कामको प्रभावकारिता धेरै छ। गाउँमा नागरिकले संघीय सांसद भन्दा प्रदेशका सांसद र मन्त्रीलाई नजिकको सरकारका रूपमा खोजिरहेका छन्। यद्यपि प्रदेशले बनाएका बाटो पुल पूर्वाधारहरूमा प्रदेशको नाम जोड़िन नसक्नु कमजोरी रहेको उहाँले बताउनुभयो। पर्यटन क्षेत्रको विकासका लागि उहाँले पोखरालाई मात्र केन्द्रमा नराखी ग्रेटर पोखराको अवधारणा ल्याउनु पर्ने बताउनुभयो। पोखरा आएका पर्यटकलाई कम्तीमा एक हप्ता प्रदेशका अन्य जिल्लामा घुलाउने गरी योजना बनाउनु पर्ने उहाँको तर्क छ। अन्नपूर्ण पदमार्ग धेरै नष्ट भइसकेको छ, अब ढोर पार्न हुँदै म्याग्दीबाट मुस्ताङ निस्कने धौलागिरी राउण्ड पदमार्गलाई व्यवस्थित र प्रबन्धन गर्नुपर्ने जुगजालीको भनाइ छ। यस्तै मुक्तिनाथ कालिका, गलेश्वर र राम मन्दिर जस्ता धार्मिक स्थलहरूमा लगानी केन्द्रित गरी राजस्व वृद्धि गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। यता ग्रामीण क्षेत्रका विद्यालयहरूमा विद्यार्थी भन्दा शिक्षक बढ़ी हुने समस्या समाधान गर्न उहाँले ठोस योजना माग गर्नुभयो। स्थानीय तहसँगको सहकार्यमा आवासीय विद्यालयको अवधारणालाई अगाडि बढ़ाउन र साना विद्यालयहरूलाई मर्ज गर्न गाब्न उहाँले सुझाव दिनुभयो। जहाँ यातायातको पहुँच पुगेको छ त्यहाँ विद्यार्थीका लागि बसको व्यवस्था गर्ने र विद्यालयलाई केन्द्रित गर्ने हो भने राज्यको ठूलो खर्च बचत हुन्छ र शिक्षाको गुणस्तर पनि बढ़छ, उहाँले भन्नुभएको छ। प्रदेश सरकारले गरेका कामहरू जनतासम्म पुर्याउन सूचना र संचारको क्षेत्रमा पनि सुधार आवश्यक रहेको बताउनुभयो। मुख्यमन्त्रीसँग जनताका जस्ता कार्यक्रमहरूमा केवल मन्त्रवार्ता मात्र नलिएर सरकारका उपलब्धिहरूको व्यापक प्रचार प्रसार र प्रसारण गर्नुपर्ने उहाँको भनाइ छ। सांसद जुगदालीले बजेटका सिद्धान्त र प्राथमिकतामा धेरै विषय समेटिएको भए पनि स्रोतको समितितालाई ध्यानमा राख्दै कृषि, पर्यटन र प्रविधि जस्ता उत्पादनमूलक क्षेत्रमा मात्र लगानी केन्द्रित गर्न सरकारलाई आग्रह गरिएको छ। उहाँले भन्नुभयो धेरै कुरा छुन खोज्दा उपलब्धि शून्य हुन सक्छ, त्यसैले केही निश्चित स्तरमा ठोस परिणाम आउने गरी बजेट आउनुपर्छ, बुधबारको बैठकको अध्यक्षता सभामुख कृष्ण प्रसाद दिदालले गर्नुभएको थियो। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर सँगै, अब एकैछिन विश्रामको पालो।
1: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ?
4: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भयो त्यस्तै बनाइन्छ नि।
3: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
5: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
4: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050, 98251270।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-89-999।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भन्यो नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
8: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: रामुलाई किन स्कुल नपठाएको मैले दाई?
13: काममा अलि सघाउँछ कि भनेर नि।
12: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
14: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
15: हेर न साङ्लो बोरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
16: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बोरो, जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
17: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
18: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460-28575, 98067-15947, 98560-32575।
19: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी।
20: होइन, के भन्छ यो रेडियाले, तेल लगाता कान्छ।
19: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै फोन नम्बर 061-574-225 98-560-2140 98-560-2127 र 98-038-2140 सम्झनुहोस् है सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एकमात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
0: एकैछिनको विश्रामपछि खबर संगालमा पूर्ण स्वागत छ। अब बाँकी समाचार। प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक रूपमा नागरिकको दैनिक जीवन स्तर उकास्न र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। प्रधानमन्त्री कार्यालय काठमाडौँ र नयाँ दिल्ली स्थित युरोपियन संघ तथा यसका सदस्य राष्ट्र राजदूत र अन्य मित्र राष्ट्रका राजदूतहरूसँगको संयुक्त भेटमा उहाँले वर्तमान समयको आवश्यकता र सरकारलाई सम्पिएको जिम्मेवारीलाई पूर्ण रूपमा बोध गरिरहेको बताउनुभयो। भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनको परिणामले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि निर्णायक जनादेश दिएको बताउनुभयो। उहाँले सरकार परिवर्तन भए पनि नीतिगत निरन्तरता रहनेमा राजदूतहरूलाई आश्वस्त पार्नुभयो। नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन। शाहले भन्नुभयो नेपालको नीति निर्दिष्ट निर्देशन स्पष्ट स्थिर र अनुमान योग्य हुने सुनिश्चित गर्दै हामी लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्नु पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले जनताका लागि नयाँ अवसरहरू सृजना गर्न सक्छ।

भएको पुर्याउँदै आएका सबै विकास साझेदार र मित्र राष्ट्रहरूप्रति शाहले आभार प्रकट गर्नुभयो। व्यापार लगानी हरित ऊर्जा जलवायु र पर्यटन जस्ता प्रमुख क्षेत्रहरूमा सहकारलाई अझ सुदृढ बनाउन नेपाल लागिरहेको पनि उहाँले बताउनुभयो। विश्वका विभिन्न भागमा भइरहेको द्वन्द्वले सर्वसाधारण नागरिकले सबैभन्दा बढ़ी पीड़ा भोग्नु परेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो। शान्ति कायम गर्न सैन्य मुठभेट भन्दा संवाद कूटनीति र अन्तर्राष्ट्रिय कानूनले प्राथमिकता पाउनुपर्नेमा उहाँले जोड़ दिनुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्व संचार मन्त्री पृथ्वी गुरूङलाई मानवाधिकार उल्लंघनकर्ता ठहर गर्दै कार्यवाहीको सिफारिश गरेको छ। भदौ 23-24 गतिको घटनाबारे गठन भएको अनुसन्धान समितिको प्रतिवेदनका आधारमा आयोगले कार्यवाहीको निर्णय गरी प्रधानमन्त्री कार्यालयमा सिफारिश बुझाएको हो। अहिले प्रचलित कानूनमा सजायको व्यवस्था नभएकाले कानून बनाएर पनि कार्यवाही गर्न आयोगले सरकारलाई सुझाव दिएको छ। सिफारिश अनुसार उल्लंघनकर्तालाई बढ़ीमा 6 महिना कैद, 6,00,000 रूपियाँ जरिमाना र कम्तीमा 5 वर्ष राजनीतिक पदमा उम्मेद्वार हुन नपाउने व्यवस्था गर्न भनिएको छ। अध्ययन प्रतिवेदनका निर्णय र सरकारलाई गरिएको सिफारिश अन्तर्गत कार्यवाही सिफारिश खण्ड आज आयोगले सार्वजनिक गरेको छ। यता रासपा राष्ट्रिय मानवाधिकार आयोगले नेपाल प्रहरीको डीआईजी आईजीपी दानबहादुर कार्की र शस्त्री प्रहरीका आईजीपी नारायण दत्त पौडेललाई विभागीय छानबिन गर्न सिफारिश गरेको छ। 23 र 24 गतिको घटनामा मानवाधिकार उल्लंघनका विषयमा अनुसन्धान गर्न आयोगकी सदस्य लीला थापाको समक्षमा गठित समितिले प्रतिवेदनका आधारमा आयोगले थप छानबिन सिफारिश गरेको हो। नेपाल प्रहरीका तत्कालीन प्रमुख चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हौतराज थापालाई भने भविष्यमा अयोग्य हुने गरी नेगेटिभ लिस्टमा राख्न सिफारिश गरेको छ। उनीहरू सहित केही सुरक्षा अधिकारी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि कार्यवाहीको दायरामा ल्याउन आयोगले भनेको छ। र आयोगले कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्यमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको संलग्नता रहेको ठिटान गर्दै लामिछानेलाई शंकाको दायरामा राखी सूक्ष्म अनुसन्धान सिफारिश गर्न भनेको छ। रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको आएको ठहर छ। आयोगले गरेको छानबिन प्रतिवेदनमा लामिछाने सहित नक्खु कारागार प्रशासनका सत्यराज जोशी र रासपाकै सांसद रमणेश थार हरि ढकाललाई पनि अनुसन्धानमा ल्याउन सिफारिश गरेको छ। आयोगले पूर्व प्रधानमन्त्री सुशील कार्की र पूर्व गृहमन्त्री सुदन गुरूङसम्ममाथि पनि भदौको आन्दोलनका क्रममा भएको भौतिक र मानवीय क्षतिमा उनीहरूको संलग्नता भएको नभएको बारे थप अनुसन्धान गर्न सिफारिश गरेको छ।

अब आर्थिक समाचार देशको आर्थिक तथा सामाजिक विकासको आधार मानिने भौतिक पूर्वाधार यातायात तथा संचार क्षेत्रमा पछिल्लो वर्षमा लगानी विस्तारसँगै सड़क सञ्जाल रणनीतिक मार्ग र डिजिटल पहुँचमा उल्लेख्य प्रगति भएको देखिएको छ। आर्थिक सर्वेक्षण 2283ले सड़क निर्माण राष्ट्रिय गौरवको आयोजना तथा संचार पूर्वाधार विस्तारमा प्रगति देखिएको बताएको छ। सर्वेक्षण अनुसार संघीय सरकारबाट नियमित कालोपत्र सड़कको घनत्व 138.7 मिटर प्रति वर्ग किलोमिटर पुगेको छ। साथै डिजिटल टेलिभिजनको पहुँच 82% घर दूरीसम्म पुगेको छ भने मोबाइल टेलिफोन ग्राहकको घनत्व जनसंख्याको 103.2% पुगेको छ। विक्रमसम्म 2082 फागुनसम्म रणनीतिक तथा स्थानीय सड़क सञ्जाल गरी कुल 36,806 किलोमिटर सड़क निर्माण भएको छ। यसमध्ये 20,456 किलोमिटर कालोपत्र, 7,602 किलोमिटर ग्राभेल र 8,748 किलोमिटर कच्ची सड़क रहेका छन्। अघिल्लो आर्थिक वर्षको यही अवधिमा कुल सड़क लम्बाई 36,226 किलोमिटर रहेको थियो। आर्थिक वर्ष 2081-82 300 किलोमिटर नयाँ कच्ची सड़क निर्माण भएको थियो भने 1,235 किलोमिटर सड़क कालोपत्र स्तरमा स्तरोन्नति गरिएको थियो। चालू आर्थिक वर्षको फागुनसम्म 76 किलोमिटर नयाँ सड़क निर्माण, 413 किलोमिटर सड़क कालोपत्र स्तरोन्नति तथा 102 पुल निर्माण सम्पन्न भएका छन्। राष्ट्रिय गौरवका आयोजनामा पनि उल्लेख्य प्रगति भएको छ। मध्य पहाड़ी लोकमार्ग अन्तर्गत 1,879 किलोमिटर सड़कमा 1,529 किलोमिटर सड़क कालोपत्र सम्पन्न भएको छ। त्यस्तै 137 पुल मध्ये 114 पुल निर्माण सम्पन्न भएका छन्। नेपालमा एक वर्षमा उद्योग दर्ता झण्डै 12% बढ़ेको छ। 2081 फागुनसम्म 9,963 उद्योग दर्ता भएकोमा 2082 सालको फागुनसम्ममा यो संख्या 1,140 पुगेको छ। अर्थमन्त्री डाक्टर सोनी भागले संघीय संसदको प्रस्तुत गर्नुभएको आर्थिक वर्ष 2082-83 को आर्थिक सर्वेक्षण अनुसार

ठूलो उद्योगको हिस्सा 13.9% छ। यस्तै 20% मझौला र 63% 1% साना उद्योग रहेका छन्। उद्योग विभागमा दर्ता भएका उद्योगको स्वीकृति लगानी फागुनसम्म 37 अर्ब 57 अर्ब 54 करोड़ रूपियाँ पुगेको छ। पछिल्लो एक वर्षमा 3 खर्ब 89 अर्ब 74 करोड़ रूपियाँ थप लगानी स्वीकृत भएको छ। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म 921 नयाँ उद्योग दर्ता भएका छन्। गएको फागुनसम्म दर्ता भएका उद्योगको संख्याका आधारमा सबैभन्दा धेरै हिस्सा उत्पादनमूलक आयोगको रहेको छ। 33.3% उत्पादनमूलक उद्योग दर्ता हुँदा सबैभन्दा कम 0.7% पूर्वाधार क्षेत्रका उद्योग रहेका छन्। सरकारले आगामी आर्थिक वर्षको बजेट यही जेठ 15 गते पेश गर्ने भएको छ। संघीय संसदको संयुक्त बैठक शुक्रबार अपरान्ह 4 बजे बजेट पेश गर्ने तयारी भइरहेको छ। प्रतिनिधि सभाको आजको हिजोको बैठकमा सभामुख डोल प्रसाद अर्यालले 4 बजे बस्ने संयुक्त बैठकका लागि 3:45 बजे नै प्रतिनिधि सभा र राष्ट्रसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन्। नेपालको संविधानको 2072 जारी भएपछि संविधानमा व्यवस्था गरेर प्रत्येक वर्ष जेठ 15 गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको छ। गणतन्त्र दिवसको अवसर पारेर जेठ 15 गते बजेट प्रस्तुत गर्ने व्यवस्था गरिएको हो। यसै गरी प्रतिनिधि सभाको बैठक पनि जेठ 15 गते शुक्रबार साँझ 5:30 बजे बस्ने जानकारी पनि सभामुख अर्यालले दिनुभएको छ। हाल प्रतिनिधि सभाको बैठक बसिरहेकै संसद हलबाट बजेट ल्याउने तयारी भइरहेको बताइएको छ। विदेशको समाचार। भारतलाई उछिन्दै ताइवान विश्वको 5 औं ठूलो शेयर बजार बनेको छ। विश्वको सबैभन्दा ठूलो चिप उत्पादन गर्ने कम्पनी ताइवान सेमी कन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनीको शेयरमा भएको तीव्र वृद्धिका कारण ताइवान विश्वको 5 औं ठूलो शेयर बजार बनेको ब्लूमबर्ग जनाएको छ। यस वर्ष टीएसएमसीको शेयर 49% बढ़ेको छ, जसले कृत्रिम बौद्धिमत्ता अर्थात एआईमा लगानी गराएको छ। तर भारत भने बढ़दो ऊर्जा लागत, कर्पोरेट नाफामा सुस्त वृद्धि र एआईको क्षेत्रमा विशेषज्ञता भएका कम्पनीहरूको अभावसँग संघर्ष गरिरहेको छ। ब्लूमबर्गका अनुसार ताइवानको शेयर बजार पूँजीकरण 49 खर्ब 50 अर्ब अमेरिकी डलर पुगेको छ। अहिले भारतको शेयर बजार पूँजीकरण 49 खर्ब 20 अर्ब डलर रहेको छ। विश्वको सबैभन्दा ठूलो शेयर बजार अमेरिका हो, त्यसपछि चीन, जापान र हङकङ रहेका छन्। रोचक कुरा के छ भने शीर्ष 5 मध्ये 3 मा चीन, हङकङ र ताइवान छन्। हङकङ चीनको एक स्वायत्त क्षेत्र हो र चीनले ताइवानलाई पनि आफ्नो क्षेत्रको हिस्सा मान्दछ। शेयर बजार मूल्याङ्कन वा बजार पूँजीकरण भनेको शेयर बजारमा सूचीबद्ध सबै कम्पनीहरूको कुल बजार पूँजीकरणको समग्र मूल्य हो। अब खेलकुदको समाचार। कास्कीका कुशल गुरूङले 94 केजी सिनियर तलसम्ममा कास्य पदक जितेका छन्। सप्तरीको राजविराजमा बुधबार आयोजित प्रथम खुल्ला युथ जुनियर तथा सिनियर महिला तथा पुरूष भारोत्तोलन च्याम्पियनशीपमा पोखराका गुरूङले नेपाली सेनाका खेलाड़ीलाई पछि पार्दै कास्य पदक जित्न सफल भएका हुन्। गुरूङले स्न्याच तर्फ 97 केजी र क्लीन एण्ड जर्क तर्फ 130 केजी गरेर कुल 227 केजी भार उठाउँदै कास्य पदक सुरक्षित गरेका हुन्। सोको प्रतियोगितामा कास्कीकै सायोन गुरूङले युथ 71 केजी तौल समूहमा स्वर्ण पदक जितेका छन्। 14 वर्ष मुनिको यो प्रतिस्पर्धामा उनले स्यान तर्फ 58 केजी र क्लीन एण्ड जर्क तर्फ 75 केजी गरी कुल 133 केजी भार उठाउँदै स्वर्ण पदक जितेकी हुन्। अर्को 17 वर्ष मुनिको जुनियर समूहतर्फ 70 केजी तौलसम्ममा कास्कीकै सरस्वती गुरूङले राष्ट्रिय कीर्तिमान कायम गर्दै स्वर्ण पदक जितेकी छन्। उनले स्न्याच तर्फ 63 केजी र क्लीन एण्ड जर्क तर्फ 79 केजी सहित कुल 142 केजी तौल उठाउँदै स्वर्ण पदक जितेकी हुन्। कास्की सुधका गुरूङले 63 केजी जुनियर तौल समूहमा रजत पदक जितेकी छन्। उनले स्न्याच तर्फ 35 केजी र क्लीन एण्ड जर्क तर्फ 51 केजी सहित कुल 83 केजी तौल उठाउँदै स्वर्ण पदक जितेकी हुन्। प्रतियोगितामा विभिन्न जिल्ला तथा विभागीय टोलीहरू, आर्मी, नेपाल प्रहरी र एपीएफ सहित अन्य खेलाड़ीहरूको पनि सहभागिता रहेको थियो। यिनै खबरसँगै हामी बिहान 6 बजेको खबर सङ्गालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज बकरीद पर्व मनाइँदै विविधताबीचको एकता नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउने सन्देश रहेको राष्ट्रपतिको भनाई। निजी स्वास्थ्य संस्थामा आकस्मिक बाहेक स्वास्थ्य बीमा कार्यक्रम स्थगित। फिर्के खोलामा डोजर अभियान जारी, 4 दिनमै 105 संरचना हटाइयो। पोखरा बस पार्कका वास्तविक सुकुम्बासी पहिचान गर्न छानबिन समिति गठन, 10 दिनको समय सीमा।
नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई, संहिताको औचित्य पुष्टि गर्न र उपलब्धि संस्थागत गर्न सांसद गण्डकी सांसद रेशम जुगजालीको जोड, एक वर्षमा उद्योग दत्ता धन्दै 12% बढ्यो, भारतलाई उछिन्दै ताइवान विश्वको 5 ठूलो शेयर बजार, र 94 केजी तौल समूहमा कास्कीका कुशलले जिते कास्य पदक। रेडियो सफलताले तयार पारेको बिहान 6 बजेको खबर संग्रहको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार भेटिन्न अहिले 9 बजे खबर संग्रह आउनेछ। हामीसँग सफलताको पाइलामा अब के गर्नु सुन्न सक्नुहुन्छ विभिन्न गीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला।

0: तपाईको गाउँ ठाउँमा पनि घट्न सक्छन् विभिन्न घटनाहरू।
1: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
0: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
1: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
2: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 061-455-966, 061-452-966
0: र इमेल गर्नको लागि radiosafalta@gmail.com।
3: अब समाचार, सूचना, संकेत र मनोरञ्जनको साथ हरपल तपाईहरूसँगै, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz।
4: रेडियो सफलता 103.4 MHz।
5: सुन्न मन लाग्यो।
6: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
5: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेछ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
6: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नि भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
7: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98565-33394।
8: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
9: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
10: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
9: अनि कहाँ छ छोरा यो पसल?
10: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
11: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ, एवं पुराना गहना साटफेयर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
10: पुर्खौली काम, हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानि जाऊ।
9: पोखरा 2 बिन्दवासिनी बस पार्क,
10: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
9: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
10: मोबाइल नम्बर 98460-59581,
9: 98165-15475।
12: हेर्नु साङ्लो बरो, बहिनीको विवाहको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
13: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने, बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे।
14: बेला तँलाई स्यालेरी, बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
15: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17 बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 98460-28575, 98067-15947, 98560-32575।
16: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
17: मेरी आमै नि घर बनाउन लाग्यो कुरा त तपाईँ पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
16: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
18: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 5 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
19: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क समीक्षा काष्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0615419485, उद्योग काष्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 0615529904, स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग, गुणस्तरीय सामान रोजौं असल उपभोक्ताको परिचय दिउँ।
21: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 35 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462 89
2: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
3: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
4: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
5: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
6: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0615201179।
10: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको ठिक 7 बजेको छ।
11: रेडियो सफलता 103.4
12: मेगाहर्ज। उमङ्ग

सबैभन्दा ठूलो कुरा यही हो कि आफ्नो जीवनमा शान्तिको अनुभव हरेक दिन गर्नु पर्दछ। मानिसले हरेक चीजलाई प्राप्त गर्ने कोसिस गर्यो तर शान्तिको अनुभव गर्ने कोसिस गरेन। जबसम्म त्यो शान्तिको अनुभव स्वयं गर्दैन तबसम्म यस संसारमा शान्ति असम्भव छ। प्रेम रावत।

जो भगवान ने भनी रहनु भएको छ, सन्मुख मरुत अनुग्रह मेरो, र कुन चीजको आवश्यकता छ, करणधार सद्गुरु दृढनावा, यस्ता सद्गुरुको आवश्यकता छ। सद्गुरु त धेरै छन् तर नाम मात्रैका सद्गुरु छन्। पहिचान के हो सद्गुरुको? चिनारी हुनुपर्छ। पहिचानले नै चिनिन्छन् सद्गुरु, नामले चिनिँदैनन्। यस्तो नाम राख्नुहोस् जुन याद पनि होस्। सद्गुरु छन्, कस्ता सद्गुरु छन्? नाम मात्रैका सद्गुरु छन्। तपाईँलाई कामको सद्गुरु चाहिन्छ, नाम मात्रैको सद्गुरु चाहिँदैन। यदि सद्गुरु अपनाउनु छ, गुरुलाई अपनाउनु छ भने कामको अपनाउनुहोस्, नामको होइन। त्यो चीज जुन तपाईँ भित्र छ, यदि तपाईँले चाहनुभयो भने त्यसको अनुभूति म गराउन सक्दछु। बस बस, अरू केही पनि होइन, र त्यो पनि तब यदि तपाईँ चाहनुहुन्छ, तब मात्रै। म यहाँ तपाईँलाई धम्की दिन आएको होइन, तपाईँलाई तर्साउन आएको होइन। भूतको कुरा केवल यसकारणले गरे कि तपाईँ भूतदेखि किन डराउनुहुन्छ? अज्ञानतादेखि डराउनुहोस्, त्यो त भूतहरूको पनि बाउ हो अज्ञानता। त्यसले त तपाईँको रगत चुस्नेछ। यो त तपाईँमाथि एकपटक चढ्यो भने त्यो भूत चढ्छ नि मानिसहरूमा। अज्ञानतामा जब चढ्छ नि, त्यस पश्चात त कुरै नगरौं, त्यसले त काम सर्वनाश गर्नेछ। आज तपाईँ बट्टाको पछि लाग्नु भएको छ, र म तपाईँको ध्यानलाई बट्टाबाट हटाएर हिराको जुन औठी छ त्यसमाथि लगाइदिन सक्छु। अहिले त तपाईँ यही नै खेल खेलिरहनु भएको छ, ती सबै बट्टाकै खेल खेलिरहनु भएको छ। र बट्टाको खेलबाट बाहिर आउनुहोस्, त्यो खेल खेल्नुहोस् जुन भित्रको चीज छ। जब त्यसलाई बुझ्नुहुन्छ भने शान्ति कहाँ जान्छ र? शान्ति कहाँ जान्छ र? शान्ति त आउँछ आउँछ, त्यो त त्यही नै जान्छ जहाँ त्यो मञ्च सफा हुन्छ। त्यहाँ नाच्नका लागि, जहाँ अरू केही पनि नहोस्, केवल शान्तिका लागि त्यो ठाउँ होस्, जहाँ शान्ति आएर नाच्न सक्छ। यो हृदयभित्र, यो दिमागमा होइन। तपाईँ हरेक चीजलाई दिमागले बुझ्ने कोसिस गर्नुहुन्छ, बुझ्नुहोस्। यो संसारमा जे जति पनि तपाईँ देखिरहनु भएको छ, त्यसलाई तपाईँ केवल दिमागले नै बुझ्न सक्नुहुन्छ। तर जहाँ भगवानको कुरा हुन्छ, जहाँ अखण्ड आनन्दको कुरा छ, जहाँ ती अविनाशीको कुरा छ, त्यसलाई तपाईँ एउटै चीजले बुझ्न सक्नुहुन्छ, र त्यो हो तपाईँको हृदय, त्यो हो तपाईँको हृदय। र त्यसको विधि मसँग छ, यो गर्छु म। यति मात्रै होइन कि म गएर एक घण्टा भाषण दिए बोले, होइन, मेरो प्रत्येक कुरामा जे जति पनि मैले भने त्यसको पछाडि म छु, त्यसको पछाडि म छु। यदि तपाईँलाई त्यो शान्ति चाहिन्छ, त्यो म अनुभूति गराउन सक्छु, किनकि त्यो शान्ति तपाईँ भित्रै छ, पहिलेदेखि नै छ। घुमघट के पट खोल तोहे पिया मिलेंगे, यो घुम्टो ओढ्नु भएको छ तपाईँले, थाहा छैन किन। घुम्टोलाई उघार्नुहोस्, भित्रको चीज आफसे आफ तपाईँलाई स्पष्ट हुनेछ।

तपाईं छ चीजबाट बन्नु भएको छ, अक्सिजन, हाइड्रोजन, फास्फोरस, क्याल्सियम, कार्बन र नाइट्रोजन। यी छ पदार्थबाट तपाईँ बन्नु भएको छ। तपाईँ 70% पानी हुनुहुन्छ। म हुँको कुरा गरिरहेको छु। हुँ 70% पानी हो। 70% पानी हुनुहुन्छ र यी धातुबाट बन्नु भएको छ। ठिक छ, भैंसी। कसैले भैंसी पाल्नु भएको छ, राम्रो कुरा हो, दूध त राम्ररी पिउनुहुन्छ। भैंसी केबाट बनेको छ? तिनै पदार्थबाट जसबाट तपाईँ बन्नु भएको छ त्यसैबाट भैंसी बनेको छ। कुकुर कतिजनाले पाल्नु भएको छ? मसँग पनि दुईवटा छन् ससाना। ती केबाट बनेका छन्? ती पनि तिनै चीजबाट बनेका छन् जसबाट म बनेको छु त्यो बनेको छ। तपाईँलाई यो सम्झाउने कोशिश गरिरहेको छु कि जुन चीजलाई लिएर हामी हिँड्दछौ, ताकि म दोस्रो हुँ, म केही फरक हुँ, म अलग छैन, म त्यही नै हुँ जो सबै छन्। यो हो बाहिरको कुरा, भित्र कुरा फरक छ। भित्र के छ तपाईँको? यदि यसलाई तपाईँले बुझ्नुभयो, तपाईँ भित्र के छ, त तपाईँको जिन्दगी बदलिनेछ। अहिले तपाईँ के गर्नुहुन्छ कि मन मैला तन उजरा टीभीमा हेर्नु भएको छ नि, के साबुन यसले नुहाउनुहोस्। यसले तपाईँको छाला, ग्यारेन्टी दिन्छु, तपाईँको छाला अझ चम्किन थाल्छ। मन मैला तन उजरा बगुला कपटी अंग, कबीरदासजी भन्नुहुन्छ तासे तो। यसकारण मैले भने कबीरदासजी भन्नुहुन्छ तासे तो कौवा भला, तन मन एक ही रंग। यो तत त सारा संसारलाई खाइरहेको छ। यो नेपालको मात्र कुरा होइन, अमेरिकामा पनि यस्तै भइरहेको छ। यो यस्तो के भन्छन् भाइरस हो, यो यस्तो रोग हो कि सबैतिर फैलिरहेको छ। तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले यस्तो गरिस, तैले त्यस्तो गरिस। यस्तो कलियुग बन्यो कि नसोध्नुहोस्। के चाहियो मानिसलाई? पैसा, पैसा, पैसा, पैसा, पैसा। जोसँग केही छैन उसलाई 10 रुपियाँ चाहिन्छ, जोसँग 10 रुपियाँ छ उसलाई 100 रुपियाँ चाहिन्छ, जोसँग 100 छ उसलाई 200 चाहिन्छ। अनि जब यो जोसँग केही पनि थिएन उसले जब 10 पाउँछ, फेरि उसले 100 को सपना देख्छ। 100 हुनेले 200, 200 हुनेले 300, 300ले 400, 400 हुनेले 500, अनि 500 हुनेवालाले उसले 100 को कहाँ सपना देख्छ र? ऊ त करोडौंको देख्छ। हजार करोड कति हुन्छ मसँग कहिले नसोध्नु होला, त्यसमा कतिवटा शून्य हुन्छन् मसँग नसोध्नुहोस्, मलाई थाहा छैन। इन्टरनेट गुगलमा गएर म थाहा पाउन सक्छु कि त्यसमा कतिवटा शून्य हुनुपर्दछ। यो जीवनमा केवल यसका लागि हो जीवन, बिर्सनु भयो एक दिन त जानु पनि छ। थाहा छैन के हुन्छ भोलि, एक सेकेण्डमा के हुन्छ यो थाहा छैन, कसैको निधारमा टाँसिएको छैन। तपाईँको मृत्यु फलाना फलाना दिनमा हुन्छ। अघा किसी बसरको आफ्नो मृत्युको बारेमा थाहा छैन, फेरि पनि हामी यसरी जिउँछौ कि जस्तो कि 100 वर्ष बाँच्छौ, अनि एक दोस्रोलाई कस्तो आशीर्वाद दिन्छौ, 100 वर्ष बाँच्छ। अनि समय के भन्छन् मानिसहरू? समय मसँग छैन हजुर, मैले जुन कुरा गरिरहेको छु उसलाई सुन्नका लागि समय छैन। ठिक छ, मलाई एउटा कुरा बताउनुहोस्। तपाईँ समझदार हुनुहुन्छ, तपाईँ जन्मिनु त भयो, अब एउटै चीज बचेको छ, त्यो हो मृत्यु, होइन? एउटा त भयो, अनि दोस्रो ठूलो जुन हुनेछ जसमा सबै मानिसहरू आउँछन् खाना खानका लागि, त्यो हो मृत्यु। तपाईँ र मृत्युको बीचमा के छ? समय नै त छ। अनि त्यही तपाईँसँग छैन भने तपाईँ त जानुभयो, त्यही त हो दुईवटालाई यसरी छुट्याउने।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौं। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
4: हेलो
5: हजुर, हेलो,
4: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
5: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी छोरी,
6: हजुर,
5: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
6: दिन्छ। हेलो भन्नुहोस् त।
4: हेलो हजुर,
6: हजुर,
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
6: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
5: ए नानी, के भने रहेछ, के भयो?
6: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
5: ल ल ल, किन दिन्थे?
7: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
8: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
7: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
8: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
10: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9855011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
9: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
10: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
10: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
9: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
10: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 0165747668, मोबाइल नम्बर 9855628104।
9: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इंटरनेशनल फर्टिलिटी सेंटर।
11: आयो है मासू, ताजा ताजा मासू दोस्त।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052673793, 97659650960। दोस्तीटु मिट छ।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
5: खै जन्म दर्ता दिनुहोस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: पहिला कसैले भनेन?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
8: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
9: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
10: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
9: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
10: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
9: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
11: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
12: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
11: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-6551। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
13: बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार चिब्बेढुंगा पोखरा सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स प्रोप्राइटर मोहन कुंवर संपर्क 98 11 60 62 983 98 5 60 52 855 समझनुहोस् है बाकेलाल स्पोर्ट्स बुद्ध विशाल बजार
14: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
14: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
15: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
16: हैन ए बुढा बिहान बिहान काई नलाकाउ
17: मेरी आमै नि घर बनाउन लाग्को कुरा त चाहे पनि थाहा छ नि त्यही भएर घरको लागि काठको जाल झोका अडेल गर्ने श्रमिष्ट काठ उद्योगतिर जान लागेको होइन
16: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
18: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
19: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
20: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सेन्ट चौक फोन नम्बर 061-541-984 उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 061-525-904 स्टिल आल्मुनियम मेटल उद्योग पर्सेन्ट 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउ
1: बाल बालिका का लागि स्वर्णबिन्दु खुवाइने कार्यक्रम सम्बन्धी विशेष सूचना

0: लिखित मितिसम्म 12 महिना पुगेको 5 वर्ष ननागेको भित्र पर्नुहुन्छ र निषेधित अवस्था जस्तै बालबालिकालाई ज्वरो अजीर्ण अपच झाडा पखला आउ रुगा खोकी सर्दी मर्की रुगा खोकी नभएको भए माथि उल्लेखित मितिमा बिहान 6 बजेदेखि 10 बजेसम्म गण्डकी आयुर्वेद अस्पताल कास्कीमा स्वर्णबिन्दु प्राशन कार्यक्रम सञ्चालन गरिने भएकाले यस स्वर्णबिन्दु प्राशनको लाभ लिनुहुन आम समुदायमा हार्दिक अपील गर्दछौ।
1: निर्मित औषधिको सदुपयोग होस्, सबैले स्वर्णबिन्दुको थोपा खान मिलोस् भनेर पाइने मितिको अघिल्लो दिनको दिउँसो 4 बजेसम्म नाम दर्ता गरेका बाल बालिकाका लागि मात्र औषधि निर्माण गरिने भएको हुँदा उक्त समयभित्र अभिभावकले गण्डकी आयुर्वेद अस्पतालले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरी वा दिएको लिंक क्लिक गरी आफ्नो बालबालिकाको नाम दर्ता गराउनु हुन सविनम्र अनुरोध छ।
0: यसमा झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिकाले स्वर्णबिन्दु प्राशन कार्यक्रममा सहभागी हुन नपाउने हुँदा यथार्थ विवरण भरिदिनु हुन अनुरोध गरिन्छ।
1: अनुरोधक गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, प्रादेशिक स्वास्थ्य निर्देशनालय, गण्डकी आयुर्वेद अस्पताल, पोखरा 26 कास्की।
0: फोन नम्बर 061-563-528, मोबाइल नम्बर 98-560-55-28।

0: नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौं। होटल तथा म्यानेजमेन्ट शिक्षाको सम्भावना नेपालमा पर्यटन उद्योग विस्तारसँगै बढ्दै गएको छ। अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्टमा नेपाली जनशक्तिको ठूलो सम्भावना रहेको छ। सिपमूलक शिक्षा भएकाले पढ्दै कमाउने अवसर आफ्नै व्यवसाय होटल क्याफे रेस्टुरेन्टबाट शुरू गर्ने सम्भावना पनि यसमा रहेको छ। आज हामी यिनै विषयमा छलफल गर्नेछौ। छलफलको लागि आज हामीसँग हुनुहुन्छ कान्तिपुर होटल ट्रेनिङ सेन्टर तथा कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेजका संस्थापक अध्यक्ष हुनुहुन्छ, लामो समयदेखि यो क्षेत्रको अनुभव छ उहाँसँग, विजय पौडेल। आज हामीसँग छलफलका लागि हुनुहुन्छ। विजयजी, यहाँलाई कार्यक्रममा स्वागत छ। अहिले पछिल्लो समयमा ट्रेनिङ सेन्टर तथा कलेजमा चाहिँ के कस्ता कार्यक्रमहरू सञ्चालन भइरहेका छन्?
1: कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा 2060 सालदेखि हामीले होटल व्यवस्थापनको सिटिभिटीबाट सम्बन्ध लिएर 1 महिने, 3 महिने र 6 महिने 11 विषयमा तालिमहरू सञ्चालन गरिरहेका छौं। होटल व्यवस्थापनभित्र हामीले चाहिँ विशेष गरी फ्रन्ट अफिस, हाउस किपिङ, एफएनबी सर्भिस, फुड प्रोडक्सन अन्तर्गत रहेर किचनभित्र रहेका यो कुकरीका पेसाहरूमा चाहिँ विशेष गरी इन्डियन कुकिङ, चाइनिज कुकिङ, कन्टिनेन्टल कुकिङ, बेकरी कुकिङ, सुसी लगायतका विषयमा गरेर हामीले चाहिँ 11 विषयमा छोटा अवधिका तालिमहरू सञ्चालन गर्दै आइरहेका छौं। र त्यसै गरी 2072 सालदेखि भनौँ अहिले 12 वर्ष शुरू भयो, हामीले कान्तिपुर टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज जुन कान्तिपुर होटल ट्रेनिङ सेन्टरको सिस्टर अर्गनाइजेसनको रूपमा हामीले चाहिँ कान्तिपुर टुरिज्म एण्ड होटल

0: म्यानेजमेन्ट कलेज शुरू गरेका छौं र यसमा चाहिँ हामीले विशेष गरी एससी पास गरिसकेपछिको 11-12 होटल म्यानेजमेन्ट र अनि अर्को 12 पास गरिसकेका विद्यार्थीहरूको लागि भनेर डिप्लोमा इन कलिनरी आर्ट्स भनेर यो पाक कलामा चाहिँ हामीले कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ।
1: हजुर, अहिले होटल शिक्षामा देखिएको सबैभन्दा ठूलो अवसर सम्भावना चाहिँ के?
0: अब हरेक दिन मान्छे बिहान दिउँसो बेलुका खाना खानै पर्छ र यो खाना खाने क्रममा चाहिँ त्यसलाई खाना पाक कलाको एउटा सिप भएको मान्छे संसारभरि नै बिक्न सक्छ, स्वदेश होस् या विदेशमा होस् या रोजगारीका रूपमा होस् या स्वरोजगारीको रूपमा स्वदेश या विदेशमा जाँदा पनि अथवा आफूले आफ्नै भान्सामा खाना बनाउनको लागि पकाएर खानको लागि पनि यो लाइफ स्किलका कुराहरू त जोडिनै हाल्छन्। त्यस सँगसँगै फेरि प्रोफेसनल्ली कुनै पनि एउटा व्यक्तिले चाहिँ खाना बनाउन सिकेको छ भने जानेको छ भनेदेखि संसारमै रोजगारीको लागि र स्वरोजगारीको लागि कुनै समस्याको कुरा रहेन। त्यसका यसका अवसरहरू चाहिँ प्रशस्तै छन्। सानोदेखि ठुलोसम्म भनौँ न, एउटा चाहिँ प्लस टू पास गरेर विद्यार्थी भिजामा पढ्न जानेहरू विद्यार्थीहरूका लागि विभिन्न देशहरूमा जानेहरूको लागि मात्रै नभएर त्यहाँ जाँदा पनि घरमै अब कोठामै अब काम गरेर आएर घरमा खानाको लागि पनि यो लाइफ स्किलको कुराहरू अत्यन्त महत्व जोडिएको छ यसको कुकिङको। त्यस कारण यसको अत्यन्त धेरै सम्भावना, रोजगारीका पनि धेरै सम्भावनाहरू यसमा रहेका छन्।
1: त्यो सम्भावना र अवसर हुँदाहुँदै पनि अवस्था कस्तो छ विद्यार्थीहरू आउने क्रम?
0: अहिले चाहिँ नेपालबाट रोजगारीको रूपमा जाने दिनमा महिनाको हिसाबले गर्दा पनि लगभग हामीले चाहिँ 1500 जना पर डे मान्छेहरू चाहिँ रोजगारीको लागि बाहिर जानेहरू छन्। तिनीहरू पनि यही पहिला चाहिँ जाँदाखेरि चाहिँ सिप नभइकन जाँदा धेरै दुःख पाइयो भन्ने खालको आजभन्दा 15-20 वर्ष अगाडिको जुन खालको कुराहरू सुनिन्थ्यो, अहिले नयाँ पुस्ताहरूमा चाहिँ सिप सिकेर जानुपर्छ भन्ने खालको चाहिँ अत्यन्त धेरै जनचेतना जागेको छ मान्छेहरूमा र यो सिप सिकेर जानेहरूको संख्या पनि एकदमै धेरै नै छ। र अर्को चाहिँ फेरि जुन विद्यार्थी विषयमा विदेशमा पढ्न जानेहरूको लर्को छ, अस्ट्रेलिया, न्युजिल्यान्ड, क्यानाडा लगायत युके जति पनि देशहरूमा अमेरिका जति जान खोज्नेहरू हुन्छ उहाँहरू पनि त्यहाँ जाँदाखेरि चाहिँ पार्ट टाइमको रूपमा चाहिँ क्याफेहरू, रेस्टुरेन्टहरू, होटलहरूमा, बारहरूमा, यो खालको ब्याङ्क्वेटहरूमा अत्यन्त धेरै रोजगारीको सम्भावना बोकेको क्षेत्र भएको भएर यो सिप सिक्न आउने संख्याहरू चाहिँ विद्यार्थी भिजामा जाने होस् या वर्किङ भिजामा जानेहरू होस् प्रशस्तै देखिन्छ म्याडम।
1: हजुर, यो त जति गर्दै गयो त्यति सिक्दै पनि जाने क्षेत्र पनि भयो किनभने ट्रेनिङ सेन्टरबाट सुरु गर्नुभयो तपाईँहरूले, त्यसपछि सिस्टर अर्गनाइजेसनको रूपमा कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज अहिले सञ्चालनमा गइरहेको छ। यसलाई हेर्दाखेरि जस्तै हामीले चाहिँ प्रयोग गर्ने प्रशिक्षण विधि होइन थ्योरी प्राक्टिकल दुवै हुन्छ, अन्तर्राष्ट्रिय स्तरकै छ।
0: अन्तर्राष्ट्रिय स्तरकै छ। हामीले चाहिँ कान्तिपुर होटल ट्रेनिङ सेन्टर आज 22 वर्ष पूरा भएको अवस्था छ र हामीले चाहिँ सिटिभिटीबाट सम्बन्धन लिएर मलाई लाग्छ पोखरामा पहिलो पटक नै सञ्चालन गरेको हो। आज हामी पुरानो अवस्थामा पुगेका छौँ र त्यो सँगसँगै हामीले चाहिँ सिटिभिटीको पाठ्यक्रमलाई मात्रै नलिइकन इन्डस्ट्रियल बेसलाई आधार रहेर पनि तालिम दिने गर्छौँ। सिटिभिटीको पाठ्यक्रम त छँदैछ, त्यो सँगसँगै विभिन्न तारे होटलहरू, 5-स्टार होटल, रेस्टुरेन्टहरूमा कस्तो खालका रोजगारीको अवसरहरू हुन्छ, त्यो कस्तो खालको करिकुलमले त्यो इन्डस्ट्रीमा चाहिँ रोजगार पाउँछ भन्ने हिसाबले तारिर गरेर हामीले चाहिँ पाठ्यक्रमलाई अझै अलिकति नयाँ ढङ्गबाट प्रस्तुत गरेर पनि तालिम दिने गरेका छौँ। त्यसले गर्दा इन्डस्ट्रीमा रोजगारीको सम्भावना अझ बढी बढेको देखिन्छ।
1: हजुर, त्यति बेला भनौँ न 2007 सालमा होइन यही क्षेत्रमा लाग्ने प्रेरणा चाहिँ कसरी आयो तपाईँ?
0: मेरो चाहिँ म पढेको पनि यही हो, होटल म्यानेजमेन्ट विषय नै पढे हो। मैले जब होटल म्यानेजमेन्ट विषय पढेर अनि रोजगारीमा इन्टर्नसिप जाँदै गर्दा यसैलाई प्रोफेसन वाइज जानुपर्छ भनेर 2-3 फाइभ स्टार होटलमा एज अ एक्जिक्युटिभ सेफको रूपमा काम गरेका व्यक्तित्वहरूको पछि लाग्दै गर्दा उहाँहरूको चाहिँ त्यो करियरलाई देखेर म त्यसमा प्रभावित भएर यही क्षेत्रमा काम गर्ने अनुभव बटुल्ने मौका पनि मैले पाएँ। त्यो सँगसँगै सिटिभिटीमा पनि पढाउने एउटा इन्स्ट्रक्टरको रूपमा पनि काम गर्ने मौका पाएँ। त्यसैलाई आधारमा रहेर पछि यही प्रोफेसनमा म बिजनेसको रूपमा पनि यसैलाई आन्दोलन अगाडि आइरहेको छु।
1: नेपालमै बसेर चाहिँ सम्भावना बनाउने अथवा करियर बनाउने सम्भावना चाहिँ कतिको छ यो क्षेत्रमा चाहिँ?
0: अत्यन्त धेरै छ। जति पनि वैदेशिक रोजगारमा जानेहरू साथीहरू देख्नुहुन्छ, जति उहाँ गएर कमाउनुहुन्छ, 1.5-2 लाख, 2.5 लाख, 3 लाख रुपियाँ कमाउनुको लागि विदेशमा जानुपर्छ जस्तो मलाई लाग्दैन। यो क्षेत्र अत्यन्तै राम्रो छ। टुरिज्म सेक्टर त यति राम्रो क्षेत्र हो कि यहाँनिर एउटा यो सिप भएको मान्छेले कुनै पनि एउटा चोकमा गएर बजारमा सटर लिएर काम गर्नुपर्छ भन्ने छैन. अब अहिलेको समय तपाईँ हामी सबैले डाँडा पाखालाई नै मध्यनजर गरेर त्यहाँ टार्गेट गरेर त्यहाँ घुम्न जाने खान जाने खालको चलन चलेकै छ. सबैलाई यो कुराहरू जानकारी नै छ, हामी आफै पनि भुक्तभोगी नै छौँ यो कुराहरूमा. त्यसले गर्दा पनि यसका सम्भावनाहरू अत्यन्त रहेको छ.
1: हजुर, तपाईँ आफै पनि भनौँ न त्यति बेला सिकेर पढेर विदेश नगई यहीँ केही गर्नुपर्छ भनेर सुरुवात गर्नुभयो होइन. विद्यार्थीहरूलाई उद्यमशीलतामा कसरी प्रोत्साहन गर्न सकिन्छ र गरिराख्नु भएको छ?
0: यस्तो छ, अब यो सिप भइसकेको मान्छेले मानौ न एउटा ममकै कुरा गरौँ. अहिले हामी नेपाली बजारमा चाहिँ नेपाली युवाहरूले मन पराउने एउटा खाना ममको रूपमा लिइन्छ र यो नेपालमा मात्र नभएर संसार त्यही रेस्टुरेन्ट होटलमा चाहिँ यदि मोमो छैन भने त्यहाँनिर त्यो मेनुमा मनाउ नियम नभएको कुनै मेनु नै छैन जस्तो लाग्छ मलाई चाहिँ. अब त्यसले यस यो सिप चाहिँ यति राम्रो छ कि एउटा मोमो नै बनाउन जानेको छ भने उसले एउटा रेस्टुरेन्टमा राम्रो मोमो पस्केर दिन सक्यो भने उसले यहाँ प्रशस्त आमदानी गर्न सक्छ. सामान्य मैले एउटा मोमोको कुरा मात्रै लिँदै गर्दा अरू थुप्रै त्यस्ता भेराइटिजहरू छन् कि एउटा नान बनाउन सक्यो, सामान्य त्यहाँ 15-20 भेराइटी बनाउन जानेको छ भने उसले आफूले चाहिँ आफ्नै घरबाट पनि एउटा व्यवसाय सञ्चालन गर्न सक्छ. त्यसले गर्दा अहिलेका युवाहरू पनि यसमा धेरै प्रेरित भएर लाग्नु भएको छ. मलाई लाग्छ कोभिडपछि नेपालमा धेरै बेकरी उद्योगहरू सञ्चालनमा आए, धेरै क्याफेहरू सञ्चालनमा आए, नयाँ युवाहरूले पनि त्यो खालको चाहिँ रोजगारीमा स्वरोजगारीमा लाग्नु भएको छ. यो अत्यन्त प्रभावकारी पनि रहेको छ र नेपाल जस्तो देशमा त अझै पनि हामीले चाहिँ हिजो चाहिँ एउटा पोखरामा मात्रै एउटा रेस्टुरेन्ट एउटा व्यवसाय गर्ने हिसाबले चाहिँ मान्छेहरू झरेको देखिन्छ भने आज गाउँ गाउँमै त्यही व्यवसाय फस्टाइरहेको अवस्था छ. त्यसले गर्दा रोजगारीको स्वरोजगारीको अवसरहरू प्रशस्त देखिन्छ.
1: हजुर, तपाईँहरूसँगै जस्तै हामीलाई चाहिँ यस्तो कर्मचारी चाहिएछ के छ भनेर पहिल्यै कन्ट्राक्ट बेसमा काम हुन्छ कि हुँदैन?
0: हुन्छ, हामी होटलले हानसँग र रेगनसँग सम्झौता गरेका छौँ. जब कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा सिप सिक्न आउनुहुन्छ उहाँहरू सिप सिक्न आएका भाइ बहिनीहरूलाई रोजगारीको लागि हामी हान र रेवन मार्फतबाट लेकसाइड लगायत लेकसाइडका रेस्टुरेन्ट होटलहरूमा चाहिँ हामीले होटलभित्र रहेका किचनमा होस् या वेटरमा होस् या हाउसकिपिङमा होस् रोजगारीहरू प्रदान गर्दै आइरहेका छौँ.
1: हजुर, भनेपछि त त्यहाँ कोर्स सक्ने लगत्तै उसले जब पनि पाइहाल्छ,
0: रोजगारी ग्यारेन्टी हुन्छ.
1: ग्यारेन्टी
0: यो चाहिँ हामी कान्तिपुर होटल ट्रेनिङ सेन्टरले नेपाल अनि इन्डिया लगायतका दुबई मालदिव्स बहराइन साउदी अरेबिया मलेसियाका 5 तारे होटलसम्मको रोजगारीको ग्यारेन्टी गर्ने गरिएको छ. विशेष गरी कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा पढ्न आउने विद्यार्थीको लागि नेपाल र इन्डियामा रोजगारीको ग्यारेन्टी गरिएको छ भने अनि कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा पढ्ने विद्यार्थीहरूको लागि दुबई मालदिव्स बहराइन साउदी अरेबियाका 5 स्टार होटलहरूमा रोजगार ग्यारेन्टी गर्ने गरी लामो समयदेखि हामीले यो कार्यक्रम सञ्चालन गरिरहेका छौँ.
1: त्यो सँगसँगै जस्तै हाम्रै यहीँका नेपाली विद्यार्थीहरू भनौँ न उनीहरूलाई चाहिँ नेपालमै राख्नको लागि दक्ष जनशक्ति अझै पनि हामीले रोक्न सकेको अवस्था छैन. यो क्षेत्रको मात्र होइन सबै क्षेत्रको एउटा छ नि त, 12 पास गरेपछि कहाँ जाने, एउटा सिप भएपछि विदेश दिने भन्ने खालको वातावरण चाहिँ देशमा बनिरहेको अवस्थामा हामीले रोक्न सक्ने सम्भावना केही छ?
0: यस्तो छ, यो रोक्नु यो स्किल भएको मान्छेहरू जस्तो मानव एउटा नेपालमा उसले कान्तिपुरमा तालिम लिन्छ अनि नेपालमा चाहिँ 2-4 वर्ष नेपालको होटलहरूमा अनुभव लिन्छ, त्यसपछि उसको चाहिँ विदेशतिर त्यही सिप भएको मान्छेलाई 2-3 लाख तलबमा उनीहरूले हायर गरिहाल्छ. नेपालमा हायर गर्न नसक्नुको एउटै कारण चाहिँ नेपालमा क्वालिटीको चाहिँ टुरिस्ट आएको छैन. यदि क्वालिटीको टुरिस्ट आउँछ उसले राम्रो डलरमा पे गरेर यहाँको चाहिँ गभर्मेन्टले त्यो खालको रुल्स बनाइदिएको छ, इन्फ्रास्ट्रक्चरलाई राम्रो बनाइदिएको छ, रोडदेखि हवाईमार्गहरू राम्रो बनाउँदै गएर यहाँ राम्रा टुरिस्टहरू भित्राउन सकेको अवस्थामा होटलले पनि राम्रो आमदानी गर्न सक्छ अनि त्यसको आधारमा राम्रो पे पनि हुने भयो. अब यो बिस्तारै होला आशावादी हौ. अब हामी राज्यले चाहिँ बिस्तारै त्यो पोलिसीहरू ल्याउँदैछ, बिस्तारै अगाडि बढ्दैछ. इन्टरनेसनल एयरपोर्टहरू पनि नेपालमा बिस्तारै 2 थपिएको अवस्था छ. बिस्तारै यी इन्फ्रास्ट्रक्चर बन्दै गर्दा यहाँका होटल व्यवसायहरू राम्रो हुँदै गएको अवस्थामा चाहिँ त्यो होला, नत्र तत्कालको अवस्थामा त वैदेशिक रोजगारमा जाने संख्या त बढ्नु स्वाभाविक स्वाभाविक नै हो तर त्यो रोक्नको लागि पहिला माथिल्लो लेभलबाटै त्यो कार्यक्रम हुनुपर्छ जस्तो लाग्छ मलाई.
1: भनेपछि त टुरिज्मको क्षेत्रमा चाहिँ गर्न सक्ने सम्भावना अझै धेरै रहेछ.
0: असाध्यै धेरै छ. त्यसमा चाहिँ स्वरोजगारीमा पनि त्यत्तिकै अवसर छ भने रोजगारीको रूपमा पनि प्रशस्तै सम्भावनाहरू छ.
1: जस्तै निजी क्षेत्र र सरकार बीच चाहिँ किन त्यस्तो समन्वय चाहिँ कमजोर भइरहेको छ?
0: सरकारमा कमजोर भएको कुराहरू त्यही हो. अब माथिल्लो स्तरमा जसले चाहिँ राज्यलाई लिड गरिरहेका व्यक्तित्वहरू छन् उनीहरूबाट नै यो फितलो भएको अवस्था हो. हामी आशा गरौँ अब छिटोभन्दा छिटो नै अब अहिलेको राज्यले त्यो कुरा सोचेको छ. केही कुराहरू देखिएका पनि छन्. सिपमूलक तालिमहरूलाई अझ बढी प्रभावकारी हिसाबले लैजानुपर्छ भन्ने हिसाबले जोडिएका छन्. विश्वमा हेर्दाखेरि चाहिँ जुन भोकेसनल ट्रेनिङबाट नै मान्छे देशको आर्थिक स्थिति सुध्रिँदै गएको अवस्थाहरू संसारको नमुनाको रूपमा प्रस्तुत हुँदै गर्दा नेपालले पनि त्यो अबको समय केही नयाँ फड्को मार्ने अवस्था हुन खोजेको अवस्था चाहिँ छ. अहिलेसम्म चाहिँ राज्यले नै अलि ध्यान नपुर्याएको अवस्था हो. त्यसले गर्दाखेरि चाहिँ बिचमा यो अवस्था आएको जस्तो मलाई लाग्छ.
1: हजुर, अझै पनि नेपालको पर्यटन उद्योगसँग होटल शिक्षालाई जोडेर हेरिँदैन कि पर्यटन भनेको छुट्टै हो भन्ने खालको छ. त्यसमा चाहिँ तपाईँहरूले कतिको प्रयास गर्नु भएको छ, यसलाई चाहिँ कसरी हेर्नु भएको छ?
0: यो आजभन्दा आठ दस वर्ष अगाडिको कुरा चाहिँ हजुरले भनेको कुरा लागू भइरहेको अवस्था हो. तर आठ दस वर्ष यतादेखि चाहिँ होटल म्यानेजमेन्टका विषयहरूमा पढ्ने, टुरिज्मका विषयमा पढ्ने, एयरलाइन्सका विषयमा पढ्ने, क्याटरिङका विषयमा पढ्ने, ब्याङ्क्वेटका विषयमा पढ्ने यो चाहिँ अत्यन्त धेरै बढ्दै गएको अवस्था छ. अहिले पनि पोखरामा प्लस टू होटल म्यानेजमेन्ट र ब्याचलर होटल म्यानेजमेन्टको विषयहरूमा विद्यार्थीहरूको इच्छा शक्ति चाहिँ अत्यन्त धेरै भएको छ र विदेशमा पढ्न जाने संख्याहरू पनि यही क्षेत्रमा बढी भएको देखिन्छ. अबको दिनमा चाहिँ सायद मलाई लाग्छ आइटी पछिको धेरै भोल्युममा विद्यार्थी हुने भनेकै टुरिज्म र होटल म्यानेजमेन्टकै विषयमा बढी हुनेछ. अहिलेको संख्यामा चाहिँ आठ दस वर्षदेखि अत्यन्त बढी विद्यार्थीको चाहिँ रुचिको विषय रहेको छ ताकि तुरुन्तै रोजगारीमा लाग्न सक्ने र यसले मनकै आमदानी गर्न सक्ने भएको भएर पनि विद्यार्थीहरूको अहिलेको इच्छा शक्ति चाहिँ यो विषयमा अत्यन्त रहेको देखिन्छ.
1: हजुर, हाम्रो जस्तो देशमा अझै बढी सम्भावना पनि र विद्यार्थी हेरी पनि रहन सक्ने होइन उद्यमशीलता सँगसँगै र विदेश गएर पनि फेरि स्थित भएपछि राम्रो आमदानी गर्न सक्ने
0: क्षेत्र चाहिँ यो क्षेत्र हो. जस्तै एउटा प्लस टू गरेको बच्चा या ब्याचलर गरेको बच्चाले हामीकोमा आएर सिप सिकेर केही समय एक वर्ष जति नेपालका होटलहरूमा अनुभव बटुलेर दुबई, मालदिव्स, बहराइन, साउदी अरब यति धेरै चाहिँ डिमान्ड आएको छ नेपालमा. त्यसमा गएर दुई चार वर्ष काम गरेर आउँदा नेपालका पाँच तारे होटलमा उसले सिनियर पोजिसनमा काम गर्न सक्छ र उसले दुई तिन लाख रुपियाँ सजिलै यहाँ कमाउन सक्ने अवस्था छ. त्यसले गर्दा यो क्षेत्र एकदमै राम्रो छ, अत्यन्त राम्रो छ. मलाई लाग्छ पर्यटन व्यवसायीहरूले पनि यो कुरालाई बारम्बार जोडिएको अवस्था छ. म पनि त्यही कुरा जोड्न चाहन्छु कि अहिलेका युवाहरूलाई यो क्षेत्रमा डक्टर इन्जिनियर पछिको अर्को आइटी क्षेत्र पछिको रोज्ने विषयमा अत्यन्त छिटो अगाडि बढ्न सक्ने क्षेत्र चाहिँ टुरिज्म क्षेत्र चाहिँ हो.
1: हजुर, अझ एउटा प्रसङ्ग केही दुई तिन दिन अगाडि मात्रै एकजना अभिभावक भेटिनु भएको थियो. यसरी नै हामी भाले प्रसङ्गले आउनुभयो कि हामी यसरी विदेश जाँदाखेरि सबैको इच्छा छोरा के हो नि भन्दा डक्टर इन्जिनियर भन्यो भने छोराले मानेन र होटल म्यानेजमेन्ट पढाएन. विदेश गएपछि त त्यो इन्जिनियर डक्टर भन्दा त पहिला सबभन्दा पहिला उसले जागिर पाउनु भयो अरे कि कहिल्यै खाली बस्नु परेन भन्दै हुनुहुन्थ्यो कि. त्यस्तो खालको डिमान्ड रहेछ है विदेशमा.
0: हजुर, अत्यन्तै धेरै डिमान्ड छ. अब विदेशीहरू चाहिँ आफ्नो घरमा खाने चलन प्राय हुँदैन पनि र एउटा प्रोफेसनल आएको मान्छे अरू काम गर्न पनि उनीहरूले भ्याउँदैनन् र लगभग हप्तामा सबैजसो दिनहरू उनीहरू बाहिर नै खाने छ. हाम्रो कल्चर चाहिँ हामी घरमा मम्मीले खाना बनाउने, खाने या दिदीले बनाउने या आफै बनाउने, घर परिवार मिलेर बनाउने भन्ने कल्चर हो भने उनीहरूको चाहिँ बाहिरै खाने चलन छ. ट्रेन छ, त्यो ट्रेन अझै बढ्दो नेपालमा पनि अहिले धेरै खालको त्यस्तो आइरहेको छ. त्यसले गर्दा पनि होटल, रेस्टुरेन्ट, क्याफेहरूको चाहिँ एकदमै बिजनेस सेल बढी हुन्छ र त्यसमा चाहिँ त्यो कामदारहरूको पनि माग अत्यन्त बढी मुभेबल जब हो. यो चाहिँ आज दुई महिनाको लागि एउटा मान्छेले त्यहाँ काम गर्छ, छोडेर अलिक अपग्रेडिङ हुन्छ, अर्कोमा जान्छ. त्यसले गर्दा यो मुभेबल जब भएको अत्यन्त बढी यो जबको चाहिँ डिमान्ड चाहिँ विदेशमा रहेको छ.
1: हजुर, यो क्षेत्रमा चाहिँ यति धेरै सम्भावना अवसर हुँदाहुँदै पनि लामो समयको अनुभवले त त्यहाँका समस्या चुनौतीहरूलाई पनि फेस गरिराख्नु भएको छ. मुख्य चुनौती चाहिँ के छ यो क्षेत्रमा?
0: विशेष गरी हामी नेपालीहरू जस्तो नेपालमा होटल व्यवसाय, रेस्टुरेन्ट, क्याफे जति पनि फुड बिजनेस गरेर बसिरहनु भएको व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ यो इन्टर्नसिप प्रोग्राम अथवा ओजेटी अनजब ट्रेनिङ भनेर जति पनि विद्यार्थीहरू उहाँहरूको चाहिँ चाहिँ संस्थामा पुग्नुहुन्छ, अलिकति उहाँहरूलाई चाहिँ त्यो एउटा त्यो विद्यार्थीहरूलाई चाहिँ अलिकति डोमिनेट गरेको जस्तो देखिन्छ। र व्यवसायीहरूले के बुझ्न जरुरी छ भने, यदि कुनै पनि स्कुलबाट पढेर आएको विद्यार्थी छ भने ऊ त्यो विद्यार्थीलाई चाहिँ एउटा सम्मान स्वरूप पुरस्कार स्वरूप अलिकति नयाँ खालको उहाँहरूलाई चाहिँ कार्यक्रम गराउनु पर्नेमा ऊ त्यो डोमिनेट गर्नुभएको छ, ताकि त्यो पेसामा लाग्न प्रेरित गर्नुपर्ने कामलाई एउटा आफ्नो यो पेसालाई चाहिँ मतलब मर्यादित बनाउनु पर्नेमा उहाँले त्यसलाई डोमिनेट गरिरहेको अवस्था छ। त्यसलाई चाहिँ उहाँले प्रोत्साहन गर्नुभयो, त्यो कामप्रति लाग्नको लागि अलिकति प्रेरित गर्नुभयो भने बल्ल मेन पावर पाइन्छ। त्यो खालको चाहिँ हाम्रो नेपालका होटल व्यवसायीहरू फुड व्यवसायमा काम गर्ने व्यवसायीहरूले चाहिँ त्यो प्रति ध्यान नदिएको जस्तो हामीलाई लाग्छ।
1: हजुर हजुर, अहिले जस्तै यो क्षेत्रमा हुन त हरेक क्षेत्रमा प्रभाव पारिरहेको हुन्छ, राजनीतिक अस्थिरताले कतिको प्रभाव पार्छ?
0: अत्यन्त धेरै छ म्याडम। अब अहिले चाहिँ म मेरै उदाहरण लिन्छु, 1998 म द ब्लू बर्ड भनेर पोखरामा 5 स्टार भनेर होटल खोलियो। त्यो होटलमा मैले काम गर्दा एउटा गेस्टले एक रात सुतेको 15,000-18,000 रुपियाँ तिर्थ्यो। आजको दिनमा त्यो होटलमा बस्न आउनेले 6,000 रुपियाँ भन्दा बढी पैसा लिएको जस्तो मलाई लाग्दैन। अब बाहिर जे जे कुरा गरे पनि भित्री रूपमा त्यही 5 स्टार होटलले आजको दिनमा त्यो महँगाई आजदेखि यहाँसम्म अन्त 6,000-8,000 त्यो होटलले अहिले गेस्टलाई इन्ट्री गरिराखेको छ भने आज त्यो दिनदेखि आज दिनसम्मको मूल्यको कुरा गर्दा कति अगाडि गयो, त्यो सबै कुरा चाहिँ यो राजनीतिले गरेको प्रभाव हो। यसलाई चाहिँ राज्यले सोचेर अगाडि बढ्यो भने चाहिँ आगामी दिनमा पक्कै पनि विदेश जानु पर्दैन। विदेश जानुको मुख्य उद्देश्य नै क्वालिटीको गेस्टलाई यहाँ भित्र बनाउन सक्नु हो, त्यसको लागि यहाँको इन्फ्रास्ट्रक्चर राम्रो छैन, त्यसलाई राम्रोसँग डेभलप गर्नुपर्ने, नियमन गर्नुपर्ने संस्थाले त्यसलाई हेरिदियो भने चाहिँ विदेश जानुपर्ने अवस्था चाहिँ नेपालीहरूलाई रहने छैन जस्तो मलाई लाग्छ।
1: यहाँले भने जस्तै हरेक सेक्टरमा के जस्तै यो 1998 कुरा गर्नुभयो होइन, यो चाहिँ अस्वस्थ प्रतिस्पर्धाले पनि हो कि हामीले चाहिँ त्यो क्वालिटी गेस्ट चाहिँ ल्याउन नसकेको,
0: क्वालिटी गेस्ट नै नल्याउन नसकेको अवस्था हो। यदि नेपालमा क्वालिटी गेस्ट ल्याउन सक्ने हो भने चाहिँ यो अवस्था रहँदैन, यो राज्यले नै अलिकति व्यवस्थापन गरिदियो भने अरू कुराको समस्या हो जस्तो मलाई लाग्दैन।
1: हजुर हजुर, पक्कै पनि धेरै यो क्षेत्रमा चाहिँ यति धेरै सम्भावना छ कि हामीसँगै छ कि सबै चिज होइन, कसैसँग परनिर्भर हुनपर्ने अवस्था चाहिँ छैन। यति हुँदाहुँदै पनि हुन त पहिला 10-15 वर्ष अगाडिको अवस्था हेर्ने हो भने त धेरै चेन्ज भएको छ होइन, अब हामी चाहिँ दक्ष जनशक्ति हामीसँगै छन् होइन, पढिरहेका पनि छन्, त्यो हिसाबले त धेरै परिवर्तन भएको, तर गर्नुपर्ने कामहरू पनि थुप्रै छन्।
0: थुप्रै छन्
1: हजुर, जस्तै गरिहाल्नुपर्ने काम चाहिँ के देखिन्छ,
0: जस्तो आजभन्दा 15-16 वर्ष अगाडि 20 वर्ष अगाडि एउटा अमेरिकादेखि क्यानाडादेखि अस्ट्रेलियादेखि न्युजिल्यान्डदेखि आएको विदेशीले त्यही देवी फल अनि सरङ्गोटबाट हेर्ने भ्यू अनि त्यसपछि फेवातलमा डुङ्गा चढ्ने लगायत 2-4 एक्टिभिटिज अरू एक्टिभिटिज बाहेक कतिवटा एक्टिभिटिज 20 वर्षपछि पोखरामा छप्पियो, हामी पोखरामा व्यवसाय गरिरहेका छौँ, नेपालको राजधानी पोखरा भनिरहेका छौँ, पर्यटकीय राजधानी पोखरा भनिरहँदा कति अरू टुरिज्ममा कति अरू चाहिँ एक्टिभिटिजहरू बढाइयो, पोखरामा आउने पाहुनालाई कति दिन अझै सुत्ने बस्ने अथवा यो गेस्ट पाहुनालाई चाहिँ यहाँ बस्ने व्यवस्था लम्बाउने व्यवस्था गरियो भन्ने कुरा हेर्दाखेरि चाहिँ हामी पछाडि त्यो दिनबाट आजको दिनसम्म फर्केर हेर्दाखेरि छैन यहाँनिर त्यस्तो खालको। अनि गेस्ट अब पोखरामा त्यो 15 वर्ष अगाडि आउने पाहुनाको लागि नयाँ के त भन्दाखेरि नयाँ केही पनि छैन, त्यो कुराको पूर्वाधारहरू तयार गर्नुपर्छ। यदि होइन भने आज हिजो 15 वर्ष अगाडिको पोखरामा भएको बिजनेस टुरिज्म बिजनेस आज ड्राइभर भएर अरू सिटीहरूमा गइरहेको छ, अरू कन्ट्रीहरूमा गइरहेको छ, त्यो कुरामा राज्यले सोच्नुपर्छ। नत्र भने चाहिँ पोखरामा दिन प्रतिदिन यो अस्वस्थ प्रतिस्पर्धाहरू हुनु अनि एउटा आगो पाहुनालाई 10 जनाले तानातान गर्नु स्वाभाविक कुरा हो जस्तो मलाई लाग्छ।
1: अहिले के जस्तै अघि हान तानसँग रेवाडीसँग सहकारी गरे जस्तै अन्तर्राष्ट्रिय स्तरमा कुनै त्यस्तो सहकारी गर्नुभएको छ?
0: हामी कान्तिपुर होटल ट्रेनिङ सेन्टरले 22 वर्षदेखि हालसम्मको अवस्थामा हेर्दाखेरि चाहिँ हामी 8-10 वर्ष नेपाल इन्डियाका होटल व्यवसायीहरूसँग सम्पर्क गरेर रोजगारीको रूपमा ग्यारेन्टी गर्ने गरी हामीले काम गरिरहेको अवस्था थियो। पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने युवाहरूको चाहना पनि त्यतै हुने अनि यतातिरको आमदानी कम हुने र बिस्तारै अहिलेको नयाँ जेनेरेसनको खर्च पनि बढेको हिसाबले दुबई, मालदिव्स, बहराइन, साउदी अरेबियाका फाइभ स्टार लेभलका होटलहरूमा हामी दुबईमा एउटा हेड अफिस राखेका छौँ, जसले चाहिँ हाम्रो प्लेसमेन्ट युनिट त्यहाँ छ र कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज र कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा पढेका विद्यार्थीहरूलाई दुबईमा हाम्रो चाहिँ एउटा प्लेसमेन्ट युनिट छ, एउटा स्टाफ एउटा म्यानेजर हुनुहुन्छ, एकजना अर्को दुईजना स्टाफले चाहिँ त्यहाँ ह्यान्डल गर्नुहुन्छ। यहाँ पास आउट भएको स्टुडेन्टको सबै डकुमेन्ट दुबईमा पुग्छ अनि उहीँ जब खोज्नुहुन्छ र अनि त्यसपछि अन्तर्वार्ता अनलाइन इन्टरभ्यू दिएर अनि विद्यार्थीलाई हामीले दुबई पठाउने गर्छौँ पहिला सुरुमा। अनि दुबईमा सफल हुँदै गर्दाखेरि फेरि पछिल्लो समय त्यहीँबाट चेन प्रपर्टीहरूमा चाहिँ हामीले विकास गर्दै गएर अहिले चाहिँ मालदिव्स, बहराइन, साउदी अरेबिया लगायतका कतार वर्ल्ड कपको बेलामा पनि कतारमा थुप्रै हामीले विद्यार्थीहरू पठाउन सफल भयौँ। अहिले पछिल्लो समय साउदी अरेबियामा टुरिज्मको डेभलपमेन्टको लागि धेरै ठुलो लगानी भएको छ, 150 भन्दा बढी फाइभ स्टार होटल आएको छ, 20-30 भन्दा बढी फाइन डाइनिङ रेस्टुरेन्ट आएको छ, 100 क्याफे र बारहरू खोलिएको छ। त्यसमा हामी कहाँ तालिम गरेका विद्यार्थीहरूलाई अहिले हामीले साउदी अरेबियामा 1-1.5 लाख रुपियाँ, कहीँ कुनै कुनै प्रपर्टीले 1,85,000 तलब दिएको छ र हामीले चाहिँ अहिले बढी आकर्षण अझै साउदी अरेबिया रहेको छ। त्यहाँ हामीले चाहिँ साउदीमा धेरै विद्यार्थीहरू पठाउन सफल भइरहेका छौँ। अहिले कुवेतमा पनि त्यत्तिकै ठुलो डिमान्ड रहेको छ, त्यहाँ पनि त्यसरी गरेका छौँ। अहिलेको यो जुन अमेरिका इरानको युद्धले चाहिँ अलिकति थोरै अलिक केही समय होल्डिङ हुने जस्तो देखिन्छ, तर प्रशस्त मिडल इस्टमा डिमान्ड छ। नेपालीहरू यहाँ कान्तिपुर ट्रेनिङ सेन्टरमा या कान्तिपुर होटल म्यानेजमेन्ट कलेजमा आएर 6 महिना 1 वर्षको कोर्स कम्प्लिट गरिसकेपछि 1-1.5 लाख रुपियाँ हामीले जब प्लेसमेन्ट ग्यारेन्टी गर्ने गरिरहेको अवस्था छ। एकदमै धेरै राम्रो सम्भावना, धेरै राम्रो मनकी आमदानी भर्खरको युवा पुस्ताहरूले गएर त्यो लेभलमा काम गर्नु, त्यति तलब पाउनु र त्यसको 5 वर्षपछि त्यो प्रपर्टीमा अनुभव बटुलिसकेपछि माथिल्लो लेभलमा जानेको संख्या पनि प्रशस्तै रहेको छ। म बीचमा हामीले एउटा अर्को कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजको अर्को शाखा अस्ट्रेलियाको सिडनीमा केलिभुडमा चलाइरहेको अवस्था छ। अहिले हामी न्युजिल्यान्डमा पनि लाँदैछौँ। हामीले त्यहाँ धेरै नयाँ ठुलो कुरो केही गरेका छैनौँ, कुकरीको कोर्स पढाइरहेछौँ। कुकरी कोर्स यति धेरै ठुलो डिमान्ड रहेछ कि म्याडम, हेर्नुहोस् अब डक्टर इन्जिनियर पढ्न गएकाहरूले पनि लास्टमा पिआरको लागि एकदम सजिलो भनेको चाहिँ आइटी सेक्टरमा आएर पनि पिआर हुन नदिने, त्यहाँनिर एउटा कोटा हुन्छ राज्यले दिने, अमेरिका, अस्ट्रेलिया, क्यानाडा जहाँसुकै होस् हामीलाई यति यति जनशक्ति भयो भने यो क्षेत्रमा पुग्यो भनिरहँदा आइटीमा लर्को लाएर एकचोटि कलेजमा भर्ना हुन्छन्, ती सबैले त्यहाँनिर पिआर पाउने सम्भावना हुँदैन र त्यहाँ पुगेका मान्छे नेपाल फर्केर आउने या अर्को हाम्रो जस्तै बङ्गलादेश यतातिर इन्डियादेखि गएका, फिलिपिन्सदेखि गएका मान्छेहरू पनि ब्याक टु आफ्नो देशमा आउनेको संख्या न्यून नै छ। तिनीहरूलाई त्यहाँनिरको पिआर चाहिएको छ। त्यति बेला चाहिँ पिआर सबभन्दा छिटो हुने मुभेबल जब भनेको होटल म्यानेजमेन्टकै हो। त्यसमा पछिल्लो गएर अझै तिनीहरू कुकरीमा जोडिनु परिरहेको अवस्था छ। त्यसले गर्दा यो कुकरीको कोर्स त अत्यन्त डिमान्ड बाहिर पनि त्यत्तिकै छ। त्यो मुभेबल जब भएको भएर र फेरि सबैभन्दा बढी धेरै संख्या चाहिने भनेकै सेफहरू, त्यसले गर्दा अस्ट्रेलियामा, न्युजिल्यान्डमा या कुनै पनि कन्ट्रीमा चाहिँ यो कोर्स चाहिँ अत्यन्त डिमान्डेड छ। इभन नेपालमा मात्रै नभएर, इन्डियामा मात्रै नभएर, त्यहाँ पनि त्यत्तिकै भएको भएर विद्यार्थीहरूको चाहन चाहिँ एकदमै राम्रो रहेको अवस्था देखिन्छ।
1: हजुर, भनेपछि जस्तै अहिले के कतिपय अवस्थामा हाम्रो देशमा केही सिपै नभई, शिक्षै नभई भनौँ न, साउदी, कतार, दुबई पुग्नुभयो धेरै दाजुभाइहरू, दिदीबहिनीहरू, जस्तै प्लस टू बिएचएम गरेर मात्रै जाने हो कि त्यो हाम्रो ट्रेनिङ सेन्टरबाट 3-6 महिने कोर्स गरेर जान पनि सक्नुहुन्छ?
0: हो, यो कुराहरू म्याडमले एकदमै सान्दर्भिक प्रश्न दिनुभएको छ, मैले यो सायद बुझाउन पनि सकेको छु कि छैन जस्तो लाग्छ। हामीले एउटा लेभलको कोर्स हामीसँग एसएलसी फेल भएको विद्यार्थीहरूले पढ्न सक्छौँ, त्यो चाहिँ हामी कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा पढाउन सक्छौँ। हामी 3 महिनाको कोर्सबाट सुरु गरिदिन्छौँ उहाँहरूलाई। एउटा लेभल प्लस टूमा फेल भएका बच्चाहरू या प्लस टूमा पास भएका बच्चाहरूको लागि हामीले कान्तिपुर होटल ट्रेनिङ सेन्टरलाई नै अर्को 6 महिनाको कोर्स दिएको छ र अर्को प्लस टू पछि ब्याचलर पछि तर रोजगार पढ्न चाहिँ पढे तर तिनीहरू रोजगारीमा चाहिँ लाग्न सकेका छैनन् भन्दा अब हामीसँग आएर हाई स्किल लिनुहोस् त्यो तपाईँसँग अलिक इङ्ग्लिस पनि राम्रो छ, इङ्ग्लिस राम्रो हुँदै गर्दाखेरि अलिकति म्याच्योर पनि भइसक्नु भएको छ, उमेर पनि पाएको हुँदै गएको अवस्था छ, अब तपाईँले हाई स्किल एउटा चाहिँ अस्ट्रेलियन कोर्स पढ्नुहोस् भनेर हामी कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले, जस्तो कान्तिपुर होटल ट्रेनिङ सेन्टरले सिटिबिटीबाट सम्बन्धन लिएर पाठ्यक्रम चलाइरहेको छ भने कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले अस्ट्रेलियाको अस्क्वा जस्तो नेपालको सिटिबिटी गभर्मेन्ट बडी भने जस्तै कान्ति अस्ट्रेलियाको अस्क्वा भने जुन नेपालको सिटिबिटी भने चाहिँ त्यहाँको गभर्मेन्ट बडीसँग समन्वय गरेर कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले यो कुकरीको कोर्स चलाइरहेको छ, होटल म्यानेजमेन्ट विषयमा उसले यो कोर्स चलाइरहेका छौँ हामीले। यही कोर्स पढ्छन् जसले प्लस टू पास गरेका हुन्छन् ती विद्यार्थी, या ब्याचलरमा यहाँ पढ्दै गर्दा बिचमा छोडेकाहरू, या ब्याचलर पास गरेका बच्चाहरू पनि प्लस टू के अरे कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा आएर पढ्न सक्छन्। अनि उनीहरूले त्यो कोर्स पढिसकेपछि उनीहरू नेपालमा हामीले जबमा भनेर खोज्दैन उनीहरूलाई, उनीहरूलाई सिधै दुबई, मालदिभ्स, बहराइन, साउदी अरेबियाका जुन फाइभ स्टार होटल छन् त्यहाँ चाहिँ हामीले अस्ट्रेलियन करिकुलम नेपालमा पढाएका छौँ, यो उनीहरूको यो कार्यक्रम यसरी यसरी पढेको छ, अस्ट्रेलियन गभर्मेन्टले स्किल एसेस सुरु गरेर त्यो सर्टिफिकेट पाएका छन् भनेर उहाँ देखाउँदा बित्तिकै, र यो प्लस टू गरेका बच्चाहरूको नेपालमा प्रायः जसो आउने अहिलेको युवा पुरा पिँढीहरू इङ्ग्लिस मिडियममा आएका छन्, उनीहरूको इङ्ग्लिस लेभल पनि राम्रो छ, र यतातिरको अस्ट्रेलियन गभर्मेन्टले दिएको हरेक दुई दुई वर्षमा इन्डस्ट्रीलाई चाहिने पाठ्यक्रम के हो त्यो अनुसारको उनीहरूले पाठ्यक्रम नयाँ चेन्ज गरेर हामीलाई पठाइदिएको छ, जसले गर्दा इन्डस्ट्री मैत्री पाठ्यक्रम भएको भएर दुबई, मालदिभ्स, बहराइनका फाइभ स्टार होटलमा सजिलै जागिर पाउने सम्भावना भएको भएर नेपालबाट हामी पोखरा जस्तो काठमाडौँमा पनि यो प्रोग्राम छैन, हामी नेपालमा एउटा मात्रै वानले वान कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज पोखराबाट दुबई, मालदिभ्स, बहराइनका फाइभ स्टार होटलमा डाइरेक्ट जब प्लेसमेन्ट गर्न सम्भव भएका छन्। त्यस कारणले गर्दा पोखरामा हामी इटरी, धनगढी, विराटनगर, काठमाडौँ, ललितपुर, भक्तपुरदेखि पोखरामा होस्टलमा हाम्रै कलेजले होस्टलको व्यवस्था गरेको छ, होस्टलमा बसेर विद्यार्थी पढेका छन् र यिनीहरूले यहाँको यो कोर्स कम्प्लिट गरिसकेपछि एक डेढ लाखको जब 100% ग्यारेन्टी गर्ने गरी हामीले सञ्चालन गरिरहेका छौँ, यो विगत 12 वर्षदेखि सञ्चालित हुन्छ। भावी योजना हामीले हिजो जुन कान्तिपुर होटल ट्रेनिङ सेन्टरमा पढे अनि अनुभव पटुल्दै गए अनि तिनीहरू त्यो क्षेत्रमा त पिएचडी सरह भइसक्यो 12-15 वर्ष अनुभव हुनु भनेको उनीहरूले चाहिँ उनीहरूसँग इङ्ग्लिस छैन भन्दा पनि इङ्ग्लिस राम्रो भइसकेको अवस्था छ काम गर्दा गर्दै, अनि दुबई, मालदिभ्स, बहराइनमा काम गरिरहेका अवस्था छन्, ती विद्यार्थीहरूलाई हामीले चाहिँ अहिले अस्ट्रेलियामा वर्क परमिटमा भनेर लगिरहेको अवस्था छ, अनि अस्ट्रेलियामै हामीले चाहिँ होइन त्यहाँ पनि कुकरीको कोर्स आवश्यकता रहेछ भनेर हामीले चाहिँ अस्ट्रेलियामा सुरु गरिरहेको छौँ विगत 3 वर्षदेखि, अब हामी न्युजिल्यान्डमा पनि छिटोभन्दा छिटो यो कोर्स सञ्चालनमा गर्दै गरेका छौँ, र हाम्रो उद्देश्य भनेको चाहिँ नेपालमा स्किल दिने, त्यसपछि मिडल इस्टका फाइभ स्टार होटलमा रोजगार जाने, त्यसपछि वर्क परमिटमा जानेलाई अस्ट्रेलियासम्म पुर्याउने, यही नै रोटेसनमा हामीले चलाइरहेको अवस्था छ। हामी आशा गरौँ ती स्किल नेपालहरू नेपालमा भोलि राम्रा 5 तारे होटलहरू अझै बढ्दै जालान्, यहाँको टुरिज्म राम्रो होला, क्वालिटीको गेस्ट सरकारले भित्राउने अवस्था आयो भने ती मान्छे नेपालमा आएर काम गर्ने खालको अवस्था रहने खालको वातावरण बनोस् भन्ने अपेक्षा गर्ने हो। अब अहिले भने चाहिँ बेरोजगारी युवाहरूलाई कलेक्सन गर्ने, कान्तिपुरमा पढाउने, कान्तिपुर होटल म्यानेजमेन्ट कलेजमा पढाउने, विदेशमा जबमा पठाउने, त्यसपछि अब बाँकी चाहिँ उसले उतैतिर बस्ने या नेपाल फर्किने भन्ने कुरा यहाँको राज्यको पोलिसी पनि कस्तो आउला त्यो अनुसार रहला। अहिले भने वैदेशिक रोजगारकै लागि जानेहरूको संख्या बढी छ, हामी त्यही क्षेत्रमा काम गरिरहेछौँ, स्किल मेन पावर रेडी गर्ने र विदेशमै रोजगारमा पठाउने अवस्था रहेको छ। फ्युचर प्लान पनि राज्यले केही पोलिसी ल्याए अर्को कुरा छ, नत्र यसैमा कन्टिन्यू गर्छौँ। एउटा बेरोजगार युवाहरू हुनुहुन्छ अथवा यहाँ नेपालमै पढ्नुभयो, ब्याचलर गर्नुभयो, प्लस टू गर्नुभयो अथवा एससीमा फेल हुनुभएको छ भने पनि कान्तिपुर होटल ट्रेनिङ सेन्टर विगत 22 वर्षदेखि सञ्चालितमा छ, यो संस्थाले तपाईँलाई तालिम दिन्छ, तालिमपछि नेपालमै रोजगार दिन्छ र वैदेशिक रोजगार या स्वरोजगारीमा पनि ग्यारेन्टी गर्छ। हामी सधैँ वैदेशिक रोजगार गरिरहेका छैन कि स्वरोजगारीमा लाग्नेहरूको लागि पनि हामी होटल, क्याफे, रेस्टुरेन्ट अनि होमस्टेहरू त्यस्तो सञ्चालनमा गाउँ गाउँमा सञ्चालन गर्न चाहने व्यक्ति समूह ट्रेकिङ रूटमा जाने थुप्रै समूहहरू हुनुहुन्छ जसले फुडको सेक्टरमा काम गर्नुभएको छ, टुरिज्मको सेक्टरमा काम गर्नुभएको छ भने पनि हामीले छोटो अवधिको तालिम अथवा त्यही संस्थामा गएर दिने तालिम, म्यानेजमेन्टका तालिम अनि होटल रेस्टुरेन्ट क्याफेहरू सेटअप गर्ने कुराहरूमा पनि कान्तिपुर होटल ट्रेनिङ सेन्टरले यहाँहरूलाई यो सेवा दिने छ भन्ने कुराको सूचना दिन चाहन्छु भने कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा एसी अहिले पास गरेका विद्यार्थीलाई 11-12 को नयाँ भर्ना खुलेको छ। 11 हामी 52 सिट पढाउँछौँ, त्यसमा इन्ट्रान्स दिएर पास भएका विद्यार्थीलाई पढाउने गरिएको छ। प्लस टू पास गरिसकेपछि हामी त्यहीँबाट अस्ट्रेलियन डिप्लोमा कोर्स पनि पढाउने गर्छौँ। हामी डुअल सर्टिफिकेट प्रोग्राम पढाइरहेछौँ। अहिले हामी कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजले 11-12 सञ्चालन गरेकोमा अरू थुप्रै पोखरामा थुप्रै कलेजहरूले 11-12 सञ्चालन गरेको छ। त्यसमा चाहिँ 6 बजेबाट 10-10:30 पढाउने, त्यसपछि चाहिँ दिउँसो स्कुल चलाउने कलेजहरू धेरै हुनुहुन्छ। हामीले चाहिँ दिउँसोमा पनि त्यो विद्यार्थीलाई 10:30 बजेसम्म थ्योरी विषय पढाइसकेपछि फेरि 10:30 बजे हामी कहीँ लन्च खान्छन् र ती विद्यार्थी 2 बजेसम्म बसेर त्यहाँ प्र्याक्टिकल विषयमा रेगुलर गर्छन्, जसले गर्दा उनीहरूले 2 सर्टिफिकेट पाएको हुन्छ। एउटा यहीँ एनइबी नेपाल एजुकेसन बोर्डले जुन अरू कलेजले दिन्छ त्यही सर्टिफिकेट पाउँछन् भने, अनि प्लस टू गर्दै गर्दाखेरि उनीहरूको त्यो 10 बजेबाट फेरि 2 बजेसम्म अर्को पाठ्यक्रम पढ्छन् जुन अस्ट्रेलियाको, जसले गर्दा अस्ट्रेलियाको सर्टिफिकेट पनि आउँदै गर्दा 11-12 2 वर्ष स्कुलमा बिताउँदै गर्दाखेरिको बच्चाले यता अर्को अस्ट्रेलियाको पनि सर्टिफिकेट पाउनु भनेको उता रोजगारीमा जाँदा मनोकी आमदानी गर्न सक्ने, राम्रो पोजिसनमा होटलमा काम गर्न सक्ने, रेस्टुरेन्टमा काम गर्न सक्ने हुन्छन् र उनीहरूको आमदानी पनि राम्रो भयो अनि राम्रो प्रपर्टीमा चाहिँ डाइरेक्ट जबमा लाग्ने पनि भयो। त्यस कारणले गर्दा नि हामी प्लस टू पछि 100% जब ग्यारेन्टी भन्न सफल भएका छौँ र विद्यार्थीहरूले लामो समय दिएर 11-12 कै बेलामा ब्याचलर लेभलको एजुकेसन लिन्छु भन्यो भने कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा 11-12 भर्ना हुनको लागि पनि अनुरोध गर्छु। र प्लस टू पास गरेका विद्यार्थीहरू या प्लस टू दिएर बसेका विद्यार्थीको लागि डिप्लोमा इन कलिनरी आर्ट्स भन्ने जुन अस्ट्रेलियाबाट एफिलिएसन लिएको कोर्स छ त्यो कोर्स पढेर अनि यहीँबाट मिडल इस्टमा 1-1.5 लाख रुपियाँ तलब ग्यारेन्टी गर्ने गरी कलेजले सञ्चालन गरेको छ, त्यसमा पनि एकचोटि आएर कलेज भिजिट गर्नको लागि अनुरोध गर्छु।
1: हजुर, अहिले फेरि सोध्न मन लाग्यो, जस्तो विद्यार्थीको उत्साह चाहिँ कतिको देख्नुहुन्छ जब आउँछन् होइन,
0: हजुर बस्छु भन्ने नै हुँदैन। कान्तिपुर होटल ट्रेनिङमा आउनेलाई हामीले नेपाल र इन्डियामा रोजगार भनेका छौँ, त्यो केही समय होल्ड हुन्छन्। कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजमा आउने विद्यार्थीको पेमेन्ट पनि अलिकति राम्रै छ अस्ट्रेलियाको पाठ्यक्रम पढाउने भनिरहँदा, अनि उनीहरूलाई 8.5 लाख रुपियाँ लिएर हामीले 6 महिनाको कोर्स पढाइरहेछौँ, होस्टल त्यहीँ हुन्छ, इभन लास्टमा जब प्लेसमेन्ट ग्यारेन्टी भनेर त्यो प्लेन टिकट मेडिकल सबै खर्च कलेजले बेयर गरेको हुन्छ। त्यसले गर्दा नि जाने संख्या त आतुर उनीहरूलाई हुने नै भए, तर हामीलाई के सम्म हामीले कसरी काम गरेछौँ भने दुबईको एमएच अल्साय कम्पनीले त्यहाँको 5-स्टार होटलले हामीलाई 20 कुक चाहियो भनेपछि हामी यहाँ 20 मात्रै भर्ना लिन्छौँ, अनि हामी उताबाट अहिले चाहिँ त अब 12-14 वर्ष भइसक्यो यसरी काम गरेको, हामी कहाँ अहिले पनि 80-90 डिमान्ड आइसकेको छ तर हामीले दिन सकिरहेको अवस्था छैन होइन। अब यस्तो छ कि त्यो 5-स्टार लेभलमा मान्छे चाहिनलाई यहाँ पनि 5-स्टार लेभलकै विद्यार्थी खोज्नु पर्यो, त्यो कलेक्सनमा चाहिँ हामी अत्यन्त बढी ध्यान दिन्छौँ, तर उतातिर जब नपाउने भन्ने कुरा चाहिँ छैन, एकदम सजिलै जब पाइरहेको अवस्था छ, डिमान्ड पनि धेरै छ। तर हामीलाई कहाँनिर डर छ भने 5-तारे होटलले 1-1.5 लाख तलब दिन्छ भने अब हामी मान्छे पनि त्यही अनुसार दिनु पर्यो नि। अहिलेको जुन विद्यार्थीहरू अथवा अहिलेको बच्चाहरूको हुर्काई छ काममा लाग्ने खालको चाहिँ छैन, जुन तपाईँ हामी म अहिले 50 वर्षको भएँ, मेरो म एसएलसी दिएर आएपछि कहिले गाउँ बजारमा गएर केही कुरा सिकेर म पनि केही कमाउने हुन्थे, मलाई एउटा काम पाए हुन्थ्यो, रोजगार पाए हुन्थ्यो भनेर गाउँबाट बजार झरेको अवस्था हो। मेरो पर्सनल कुरा गर्नुपर्दा र म काठमाडौँ चिरिया थिएँ, म चितवनबाट त्यसरी गएको थिएँ, तर अहिलेको बच्चाहरूलाई एसी दिएको छ, 11-12 पढेको छ, अहिले पनि बाबु मम्मीले खाना चम्चाले खुवाइदिनु पर्ने परिस्थिति, एउटा राम्रोसँग आइरन गर्न आउँदैन, मेरो फ्युचर करियर म कहाँ जाने भन्ने कुरा उसले त्यति प्लान गर्नै सक्दैन, त्यस्तो अवस्था चाहिँ अहिले नेपाली युवाहरूमा हामीले बच्चाहरू त्यसरी हुर्काइरहेछौँ अथवा मैले पनि त्यसरी हुर्काइरहेको छु, त्यो परिस्थिति चाहिँ हाम्रो नेपालमा एकदम डरलाग्दो अवस्था छ, लाइफ स्किल नै दिन सकिरहेको छैनौँ। सामान्यतया बिहान उठेर बेलुकासम्म मेरो बच्चा म आफूले के गर्ने भन्ने कुरो 12 क्लास पढ्ने बेलासम्म पनि आफ्नो आइरन गर्न आउँदैन, आफ्नो खाना पकाउन आउँदैन, आफूलाई मन लागेको चिज गर्न पनि उसले सक्दैन, कि सबै अर्काको गाइडलाइनमा गइरहेको छ, त्यो खालको युवा पुस्ता छ, त्यसले गर्दा अबको पुस्तालाई काम गर्नेमा प्रेरित गर्ने काममा लाग्ने आफ्नो करियर बनाउने भन्ने कुरा एक खालको बच्चा त ट्यालेन्टेड हुन्छ ऊ आफै डक्टर इन्जिनियर आइटी क्षेत्रमा जान्छ यो गर्छु त्यो गर्छु भन्ने खालको त्यो बच्चादेखि नै त्यो खालको हुँदो रहेछ त्यो 30% बच्चाहरूमा कुनै बोल्नु नै पर्दैन अरू 70% बच्चाहरू चाहिँ एकदमै भयावह अवस्था छ स्कुलिङ पनि त्यसरी भएको छ स्कुलमा पनि त्यस्तो भएको छ कोभिड पछि अहिले आएको बच्चाहरूमा चाहिँ त्यो खालको चाहिँ एकदमै अल्छीपन बच्चाहरूलाई यो मोबाइलले पनि बिगारेको होला त्यो करियरमा फोकस गर्छु भन्ने खालको बच्चाहरू चाहिँ छैन प्यारेन्ट्सले जबरजस्ती स्किल सिक्नुपर्छ भनेर ल्याउँछ तर त्यो क्षेत्रमा इन्डस्ट्रीमा लाग्न चाहिँ 50-60% चाहिँ अब नसक्ने हो कि जस्तो अवस्था चाहिँ यो भयावह अवस्था चाहिँ छ
1: एकदम यिनै यही विषयमा छलफल गर्नुपर्ने पनि छ कि अहिले बच्चालाई हामीले यति परनिर्भर बनाइरहेछौँ कि
0: होइन
1: त्यही लेखिएको त हो नि अहिले होइन त्यो परनिर्भरताको पराकाष्ठ भनौँ न देखि नै अझै यसको यसको अझै प्रभाव त अझै पछि पाउँछौँ होला हामीले जस्तो लाग्छ यहाँले भने जस्तै बरु हाम्रो जेनेरेसनमा एक खालको थियो कि त्यो बेलासम्म होइन बुवा आमालाई पनि सहयोग गरिन्थ्यो केही गर्न पाए हुन्थ्यो भन्ने खालको थियो नि त अहिले चाहिँ त्यो हराउँदै गएको छ त्यो समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ
0: धन्यवाद रेडियो सफलताले मेरो केही कुराहरू राख्ने मौका पाएँ कान्तिपुर होटल ट्रेनिङ सेन्टर कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज पर्यटन व्यवसायीहरूलाई नै सपोर्ट गर्नुपर्छ भनेर बेरोजगार युवाहरूलाई एकीकृत गर्दै रोजगार दिने उद्देश्यले सुरु गरिएको आज 20-22 वर्ष भएको अवस्था छ मलाई यो भन्दा अगाडि पनि धेरै वर्ष अगाडि यो स्टेसनमा काम गर्ने अनि केही आफ्ना सफलताको भान्सा भन्ने कार्यक्रमै सुरु गर्ने मौका मिलेको थियो आज धेरै समयपछि फेरि मलाई पनि यो ठाउँ दिनुभयो यसको लागि पनि धेरै धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु
1: धेरै धेरै धन्यवाद छ यो समयको लागि कान्तिपुर होटल ट्रेनिङ सेन्टर तथा कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजका संस्थापक अध्यक्ष विजय पौडेल सरलाई उहाँ आफैमा पनि एउटा सफलताको कथा हो किनभने संघर्षशील जीवन एउटा सानो ट्रेनिङ सेन्टरबाट सुरु गरेर त्योभन्दा अगाडि अघि पनि बताउनु भयो उहाँको आफ्नै जीवनीबारे हामी कुनै बेलामा चाहिँ प्रस्तुत गर्नेछौँ कसरी सुरुवात गर्नुभयो भन्ने तर्फको किनभने त्यो एउटा जेनेरेसन थियो कि केही गर्छु भन्ने हुटुटी मनमा र भनौँ न फ्यामिली ब्याकग्राउन्ड एकदम सम्पन्नशाली भएर लगर छोरा भनेर लगानी गरिदिएको अवस्था चाहिँ थिएन आफैले सङ्घर्ष गर्दै यहाँसम्म आउनु भएको व्यक्तित्व हो र भोलिका दिनमा त्यो एउटा कथा पनि हामी प्रस्तुत गर्नेछौँ भन्दै यो समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद दिँदै भोलि फेरि हामी नयाँ विषयवस्तुमा नयाँ अतिथि लिएर आउने नै छौँ त्यो तिन दिनसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस् यहाँहरूको दिन शुभ रहोस् शुभ

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो।
2: वाह क्या स्वादिलो माडा, खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा, अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460666642, 98660410081।
4: आयो है मासु, ताजा ताजा मासु दोस्ती।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ, पोखरा आठ रत्नचोक, प्रोप्राइटर शिव कुँवर। सम्पर्क नम्बर 98052 67793, 97650 59 60।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
1: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साँच्चै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: काटनमा रहेको दीप सुनचादी दोकानमा बनाएको नि। यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि।
1: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचादी दोकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
0: सम्पर्क दीप सुनचादी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9805120 9821 27014।
3: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
4: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
3: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
4: खै के भने भने दिदी,
5: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिब्बे ढुङ्गा पोखरा। सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुवर, सम्पर्क 9811062983, 9855852855। सम्झनुहोस् है बाकीलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082, अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
3: वेस्ट सल्फर ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530501589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: Studio time.
6: It's 9 a.m.

नमस्कार, जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्ज तयार पारेको बिहान 9 बजेको खबर संगालमा समाचार कक्षबाट म मधु अधिकारीको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। आज बकर ईद मनाइदै आजदेखि 4 दिनसम्म सार्वजनिक विविधता बीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउने राष्ट्रपतिको भनाई। सभापति लामिछाने सहित राष्ट्रपाका 17 सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिश। एआई प्रभावले चिप कम्पनीहरूको शेयरमा तीव्र वृद्धि। र आज र भोलि हावाहुरी सहित वर्षाको सम्भावना, पश्चिममा पनि गर्मी कम हुने। अब सुनौ पूरा समाचार। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद आज देशभर मस्जिदमा मनाइँदैछ। ईद उल फित्र अर्थात रमजान पर्वको 79 औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदागाहमा गए सामूहिक नमाज पढ़ने परम्परा छ। नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गरिन्छ। यस अवसरमा दरबार मार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र ईदागाहमा मुस्लिम धर्मावलम्बीको भीड़ लाग्छ। हजरी सम्बत अनुसार 1440 वर्ष पहिले अल्लाहको आदेश इब्राहिमले आफ्नो छोरा इस्माइल आलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो। यो पर्व पर्सि शनिबारसम्म मनाइन्छ। बकरीदको अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ। भोलि गणतन्त्र दिवस तथा त्यसपछि शनिबार र आइतबार भएकोले आजदेखि लगातार 4 दिन सार्वजनिक विदा हुने भएको हो। यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले विविधता बीचको एकता नै राष्ट्रिय भावनालाई प्रगाढ बनाउँदै आपसी भाइचारा र समानताको सन्देश प्रवाह गर्न मदत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ। मुस्लिम समुदायको महान पर्व ईद उल अल्जहा बकर ईदको अवसरमा सबैमा सुख शान्ति तथा समृद्धिको शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले यस पर्वले मातृभूमिसँगको आत्मीय सम्बन्ध अझ प्रगाढ बनाउँदै राष्ट्रिय समृद्धि र विकासमा योगदान पुर्याउने उल्लेख गर्नुभएको छ। मुस्लिम समुदायबाट यस पर्वको अवसरमा आपसी रिस राग र देशलाई बिर्सेर एक आपसमा खुशी सम्भाव तथा शुभकामना आदान प्रदान गर्ने तथा खुल्ला स्थान ईदगाह र मस्जिदहरूमा गई ईद उल अल्लाहको नमाज पढ़नुका साथै शुभकामना साटसाट गर्दै हर्षोल्लासका साथ यो पर्व मनाउने गरिन्छ। राष्ट्रपति पौडेलले विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विशेष विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव कायम गर्ने उल्लेख गर्नुभएको छ। साथै उहाँले यस पर्वले सहिष्णुता, मेलमिलाप, एकता, भातृत्व एवं सहअस्तित्वका आधारमा आफ्नो मौलिक संस्कृति तथा परम्पराको संरक्षण, सम्वर्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ। बकर ईदको माध्यमबाट सबै नेपालबीच प्रेम, करूणा, त्याग, सहिष्णुता, भद्र राष्ट्रिय एकताको भावना प्रगाढ बनाउँदै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ। यता नेपाली कांग्रेसका सभापति गगन थापाले बकर ईद सम्पूर्ण जात जाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल रहेको बताउनु भएको छ। बकर ईदको अवसरमा शुभकामना दिँदै उहाँले लेख्नु भएको छ, नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो। प्राचीन कालदेखि नै विभिन्न जात जाति, भाषा, धर्म, संस्कृति तथा चाडपर्वहरूको संगम स्थलका रूपमा रहेको हाम्रो समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको गौरवशाली परम्परा कायम रहँदै आएको छ। शुभकामना सन्देशमा उहाँले भन्नुहुन्छ, बकर ईद नेपालीहरूबीच आपसी प्रेम, सद्भाव, सहकार्य र सामाजिक एकताको भावना अभिवृद्धि गर्दै सम्पूर्ण जनजाति, जात जाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि पार्टी र मेरो तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु उहाँले भन्नुभएको छ। राष्ट्रिय मानवाधिकार आयोगले भदौको नवयुवा आन्दोलनमा संलग्न रहेको आरोपमा सभापति रामिछाने सहित राष्ट्रपाका 17 सांसदमाथि छानबिन तथा अनुसन्धान गर्न सिफारिश गरेको छ। सार्वजनिक तथा निजी सम्पत्तिको तोड़फोड़, लुटपाट र आगजनीमा सांसदहरूको संलग्न हुन सक्ने भन्दै सूक्ष्म अनुसन्धान गर्न आयोगले सिफारिश गरेको छ। राष्ट्रपा सभापति रामिछाने नक्कु कारागारबाट बाहिरिएको घटना फौजदारी अपराध भएको उल्लेख गर्दै यसबारे अनुसन्धान गर्न आयोगले भनेको छ। कारागारबाट यसरी बाहिरिनु कारागार ऐन 2079 को दफा 49 अनुसारको फौजदारी अपराध
संवाद भएको प्रतिवेदनमा उल्लेख छ। लामिछाने जेलबाट बाहिरिएकै घटनामा राष्ट्रपा सांसद रूपानी शाह र हरि ढकाललाई समेत आयोगले शंकाको घेरामा राखेको छ। आयोगले लामिछानेलाई कारागारबाट बाहिर निकालेर उनीहरूबाट फौजदारी अपराध भएको भन्दै त्यसमा सूक्ष्म अनुसन्धान गर्न भनेको छ। प्रतिवेदनमा भदौ 23 गतेको आन्दोलनका क्रममा सुदन गुरूङले नेतृत्व लिएपछि हुल दंगा भएको निष्कर्ष निकाल्दै गुरूङमाथि थप अनुसन्धान गर्न भनिएको छ। आयोगले सूक्ष्म अनुसन्धानको सिफारिश गरेका अन्य आव राष्ट्रपा सांसदहरूमा गणेश कार्की, सुलभ खरेल, ब्लोबु गुप्ता, कृष्ण कार्की, डाक्टर तोसीमा कार्की लगायतका छन्। त्यस्तै सांसदहरू राजीव खत्री, सोम शर्मा, केपी खनाल, दीपक बोहरा, ज्वाला संग्रला, पुरूषोत्तम यादव, आशिका तामाङ, शिव यादवमाथि पनि थप अनुसन्धान गर्न भनिएको छ। उनीहरूले प्रदर्शनका दौरान र प्रदर्शनपछि आन्दोलनका सम्बन्धमा अभिव्यक्त दिएको भन्ने उनीहरूको सामाजिक सञ्जाल, प्रकाशित समाचार र राष्ट्रिय अनुसन्धान विभागले संलग्न गरेको प्रतिवेदनले समेतका आधारमा उल्लेख हुने भएका आएको उल्लेखेको छ। राष्ट्रपाका सांसदहरूले भने नवयुवा आन्दोलनमा सहभागी भएको र घाइतेको उपचार तथा उद्धारमा सहभागी भएकै कारण अनुसन्धान सिफारिश गरिनु सही नभएको बताएका छन्। एसियाली शेयर बजार हिजो मिश्रित देखिए पनि प्रविधि शेयरको तीव्र उछालका कारण केही बजारमा मजबूत वृद्धि देखिएको छ। लगानीकर्ताहरू संयुक्त राज्य अमेरिका र इरानबीच शान्ति सम्झौता हुने सम्भावनालाई लिएर सावधानीपूर्वक आशावादी बनेका छन्। कृत्रिम बौद्धिमत्ता, एआई सम्बन्धी प्रविधि कम्पनीहरूको शेयरमा आएको ठूलो वृद्धिका कारण यस वर्ष बजार लगातार नयाँ उचाइमा पुगेको छ। मध्य पूर्वमा युद्ध रोक्ने उद्देश्यले वाशिङटन र तेहरानबीच भइरहेको वार्तामा पनि लगानीकर्ताले नजर राखिरहेका छन्। हालै युद्ध विरामको रिपोर्ट आए पनि सोमबार भएको अमेरिकी आक्रमणपछि तनाव फेरि बढ़ेको छ। तेहरानले अमेरिकाले युद्ध विराम तोडेको आरोप लगाउँदै खाड़ी क्षेत्रमा रहेका अमेरिकी लक्ष्यहरूमा जवाफी कार्यवाही गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकी आक्रमणपछि अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य फेरि बढ़ेको छ। अब मौसम सम्बन्धी जानकारी। आज र भोलि लुम्बिनी र सुदूरपश्चिम सहित देशका धेरै ठाउँमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज लुम्बिनी र सुदूरपश्चिममा तातो दिन कायम रहे पनि भोलि भने तापक्रम घट्नेछ। गए राति कोशी गण्डकी र बागमती प्रदेशमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। गोर्खा र धादिङको सीमानामा पर्ने आरू घाटमा सबैभन्दा बढ़ी 55 मिलिमिटर वर्षा मापन भएको छ। साथै हिजो तराईका सबैजसो भागमा तापक्रम केही घटेको छ। केही दिन यता पश्चिम तराईमा 40 डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेकोमा हिजो सबैभन्दा बढ़ी धनगढ़ीमा 39 र नेपालगंजमा 38 डिग्री सेल्सियस तापक्रम पुगेको थियो। महाशाखाका अनुसार आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने हावा सम्भावना छ। साथै सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाड़ी भूभागमा तथा बाँकी तराई भूभागका एक दुई ठाउँमा हावाहुरीको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन चट्टाङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको छ। भोलि पनि हावाहुरी सहित पानी पर्ने महाशाखाले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्रवर्तक डाक्टर विनोद पोखरेलका अनुसार आज बेलुकादेखि भोलिसम्म सुदूरपश्चिमदेखि बागमती प्रदेशका धेरै जसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। यिनै खबरसँगै हामी बिहान 9 बजेको खबरसँग हालको अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। आज बकर ईद मनाइँदै आजदेखि चार दिनसम्म सार्वजनिक विदा। विविधता बीचको एकताले नै राष्ट्रिय भावनालाई प्रगाढ़ बनाउने राष्ट्रपतिको भनाई। सभापति लामिछाने सहित राष्ट्रपाका 17 सांसदमाथि अनुसन्धान गर्न आयोगको सिफारिश। एआई प्रभावले चिप कम्पनीहरूको शेयरमा तीव्र वृद्धि। र आज र भोलि हावाहुरी सहित वर्षाको सम्भावना, पश्चिममा पनि गर्मी कम हुने। रेडियो सफलताले तयार पारेको बिहान 9 बजेको खबर संगालको समय सकिएको छ। तपाईँ रेडियो सफलताका सम्पूर्ण कार्यक्रमहरू इन्टरनेट अनलाइनको www.radiosafalta.com लगन गरेर साथमा रेडियो सफलताको मोबाइल एप्लिकेशन डाउनलोड गरेर संसारभर सुन्न सक्नुहुनेछ। हाम्रो संसार बुलेटिन अहिले 6 बजे खबर संगाल आउनेछ। हामी छौं सफलताको पाइलामा। ओके विरुद्ध सुन्न सक्नुहुन्छ विभिन्न लोकगीत संगीतहरू रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, फङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 9856722551, 9845505251।
3: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टु मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट छ।
2: नमस्कार सेन्सेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530050, 0615589848।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, स्योर गर्दिन कि क्या हो?
9: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं।
10: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
8: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुंगा पोखराट कास्की। फोन नम्बर 061-553-071, 98-067-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 98-011-77-123।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन ए बुढा, बिहान बिहान कहीँ नलाकाउ।
6: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल, ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन?
5: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
7: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
8: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061-541-984, 541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णुदत्त मिश्र संपर्क 9856012046 9852110504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
2: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू कति हो कति नि, हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
3: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेता लाछन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: शुभप्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? आलै पालो भन त।
4: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
7: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
8: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गाउँको मिठो मोहनेले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेहरूको मन चाहिँ किन धनको तृष्णाले बुझिथ्यो।
1: ओहो गाठी कुरा आयो।

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061570736 98560325 98086 35480 साथै आयल पीटीए का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरी राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिज सुनचादी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचादीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिज सुनचादी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दिप सुनचादी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98052120 50 98251 27014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061574668 मोबाइल नम्बर 98560281104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061520179
7: लौ न नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
8: हो त नि एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भने भयो
9: हाम्रो वन हाम्रो धन डरलो बाटो जोगाउन डरो जतन वनमा डरलो लगाउनु कानूनी अपराध हो डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौं वन जोगिए मात्र हामी जोगिन्छौ
10: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दावासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9166154475।
3: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब रेडियो प्रस्तुत उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 01-6452-966 01-6455-966 र मोबाइल नम्बर 98460-00851।
2: Studio time.

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807159747 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ क्रिस्टल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0161547734। मोबाइल नम्बर 9856028744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: वा क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
6: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा 4 गैरा पाटनमा पाइन्छ।
5: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अम्ला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा 4 गैरपाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846866642 9860 41081।
3: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी
6: छानी।
3: नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
7: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल। मोबाइल नम्बर 9846602127।
3: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
8: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
9: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
11: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
14: वेस्ट सल्फर ले आयो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
13: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंटरनेट र डेटा सेंटर सर्विस आदि सेवा वेब सर्फर नेपाल अरुभन्दा फरक सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस
15: कन्ट्याक्ट 061-55-3050 061-58-9848
13: फर मोर डिटेल्स विजिट www.websurfer.com.np

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: प्रिन्टिङ छपाई सम्बन्धी सबै काम अब एकै ठाउँ, ओम प्रिन्ट हाउस। ओम कम्प्युटर डिजाइनिङ एन्ड एडभर्टाइजिङ हाउस, पोखरा 8 सिर्जना चोकमा। हाम्रा सेवाहरू विविध कार्यक्रम तथा व्यावसायिक प्रचार प्रसारका लागि फ्ल्याक्स प्रिन्ट, 2D 3D बोर्ड तथा ब्यानर प्रिन्ट, मायाको चिनो, उपहार तथा विवाह वर्तबन्ध लगायत सबै खाले उत्सव तथा कार्यक्रमको कार्ड छपाई, ग्राफिक डिजाइन, कलर प्रिन्ट तथा फोटोकपी, स्टिकर, कप प्रिन्ट, टी शर्ट प्रिन्ट लगायत छपाई सम्बन्धी सबै काम तुरुन्तै। सम्पर्क ओम प्रिन्ट हाउस, पोखरा 8 सिर्जना चोक। फोन नम्बर 061-576-110, प्रोप्राइटर मनोज बास्तोला, 98-560-22-25, 98-560-26-110।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98-460-54-635, 98-464-43-8-53।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सफलता एम्बुलेन्स अब 24 घंटा हजुर को सेवा में।
2: सेवा सुविधा संपन्न एम्बुलेन्स नेपाल अधिराज्य भर का लागि स्टाफ नर्स डॉक्टर सहित संपूर्ण सुविधा सहित एम्बुलेन्स सेवा का लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटो को लागि फोर व्हीली को पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9556011090 9828420 गरीब तथा विपन्न वर्ग का बिरामीले ओडाको सिफारिश ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
1: सफलता महिला कृषि सहकारीद्वारा संचालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर नवयुनिक गिफ्ट एंड किचन स्टोर पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856120046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
1: होइन के भन्छ यो रेडियोले
0: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
2: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
3: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ। पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98165 15475।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे नानी, त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
9: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
8: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
9: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
8: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061-520-179।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजुनेस बिल्डिङको 2 तला। फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
10: Studio time.
11: It's too well known.

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-99।
2: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
3: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
2: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
3: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
2: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
3: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
2: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
3: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
4: हेलो
5: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
6: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530050, 0615898488।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद। मोबाइल नम्बर 9811 87488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
2: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रत बन्ध विवाह 84 सप्ताह एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635 98464-43853।
4: हरे कृष्णा कृष्णा, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
5: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
4: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
5: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061-520-179।
3: होइन ए बुढा, बिहान बिहान काहीँ नलाकाऊ।
4: मेरी आमै नि घर बनाउन लाग कुरा त तराई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको जाल, ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन
3: हो बुढा। हाम्रा माइता पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
5: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
6: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्साङ चौक। फोन नम्बर 061-541-984, 541-945। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा। फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्साङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
8: वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त नि, एउटा सानो लाबर भाइले सिङ्गो वन नै सखा भने भयो।
10: हाम्रो वन, हाम्रो धन, डरलोबाट जोगाउन गरौ जतन। वनमा डरलो लगाउनु कानूनी अपराध हो। डरलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दिप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दिप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दिप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
3: सचेत बनाऊ
4: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड

तपाईको भोक लाग्दाको साथी मनसरताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरताज।

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055057 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97050 55 0557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठूलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चटाङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट आइपिटिभी डिजिटल टिभी कर्पोरेट इन्टरनेट इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू फरक सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
7: कन्ट्याक्ट 0615530508
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
8: पानी प्यास लाग्यो यही घैटाको पानी खाइदिउ कि क्या हो?
9: नाइ बाबु वर्षाको समय छ पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ न त बिरामी होइएला।
10: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार हैजा झाडा पखाला र डेङ्गु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ घर वरपर पानी जम्न नदिऊ स्वस्थ बनाओ।
11: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

उपहार स्वरूप तस्वीर माया गर्ने भलै छोटो होला यहाँ सबै दृश्य अटाउनलाई जिन्दगी नरहोस् रहिरहनेछ यसमा कैद पलहरू तिमी छौ प्यारो मान्छे छ त्यो भन्दा अरू के नै चाहिन्छ एउटा माया।

0: हेर्नु साङ्लो बरो बहिनीको विवाह टिको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: भाइको विवाह पनि हिजो भन्दा आज झन् नजिकैदैछ। दुबोको माला कहाँबाट ल्याउने हो? गाडी सजावट गर्नुपर्ने होला र सजावट फुलहरू पनि कहाँबाट ल्याउने हो? लाउन कसैलाई नर्सरी थाहा छ भने फोन गरिहाल त।
4: दाई पनि कति आचिनु भएको, सिद्धार्थ चोक 8 पोखरामा गोल्डेन नर्सरी छँदैछ नि। हो, त्यही गएपछि दुबोको माला, गाडी सजावट, विभिन्न सजावटका फुलहरू, बुके, गुच्छा, फलफुल तथा धार्मिक बिरुवाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
5: हाम्रा सेवाहरू सिजनल तथा प्यारिनल बिरुवाहरू, इन्डोर तथा आउटडोर प्लान्टहरू, फलफूल तथा धार्मिक बिरुवाहरू, बुके, गुच्छा, दुबोको माला, गाडी सजावट तथा विवाह व्रतबन्धमा सजावट फूलहरू, विदेशी कुखुरा, विदेशी परिवार, रंगीन माछा पनि पाइन्छ। हामी कहाँ ठूला साइजका पामका बोटहरू पाइनुका साथै इन्डोर, आउटडोर र ठूला ठूला प्लान्टहरू सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्कका लागि गोल्डेन नर्सरी सिद्धार्थ चोक 8 पोखरा, प्रोप्राइटर दया कुमार द्वा, मोबाइल 9856032717 र 9864055079।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289989।
2: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
2: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
5: होइन के भन्छ यो रेडियाले तिल लगाए त कान्छ।
4: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्म 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0161574225, 98560140, 98560-60127 र 98038-21440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802120 9821270
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9116715475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धसम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811487488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौ।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढिन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्वपाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विष्णु पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505007 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर पोखरा 5 0 किलोमिटर

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852510504 साथ ही कुकुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: यता नआऊ है बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: 3 दिन भयो
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुन्न मुआ सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
1: जेसुकै भन म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है पछि जेसुकै गर
2: मुआ महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझे अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र
4: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
7: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
6: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरुङ मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
7: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
6: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 0165201179

0: り出たきゃ。
1: テレレトプラパンチャバジャメリジャン。南部

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 061-55-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
1: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
2: लो, किन नि, के भयो, सन्चो भएन?
1: होइन, यतिकै जानै मन लागेन।
2: यतिकै पनि हुन्छ?
1: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
2: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
3: नमस्ते, कति कामले पाल्नु भयो?
2: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
3: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
1: हस् म्याडम।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
5: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98-5-60-11-09, 98-28-84-20-20। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
6: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
7: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
8: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852521050

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

अनलाइन अर्डरका लागि सम्पर्क 97050508 97055557 मुन्सरा 7 चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा ताप चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: के भयो? के को हल्ला खल्ला हो यो?
2: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
1: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
5: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
6: हो नि, पोखरा, मुस्ताङदेखि बन्दीपुरसम्म, मनाङ, लमजुङ, गोर्खा, स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ। आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौं र पाहुनालाई हार्दिक सत्कार गरौं। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
6: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा,

0: मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क।
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 9867861234, 9750177123। व्हाट्सएप नम्बर 9811717123।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
5: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
5: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
8: वेबसाइटले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर। घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615553050, 0615589848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460-66642 98-60-41081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
3: हो र, होइन होला त्यस्तो त।
4: सोहिता, तिनीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: केही होइन मिस,
4: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।
9: यत्रो घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन? ए हजुर, हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा हैरानै भइसके।
10: के चिन्ता लिन्छौ यस्तो सानो कुरामा नि? 0 किलोमिटरमा रहेको श्री राम नर्सरीमा अहिले नै हिँडिहाल न, चिन्ता सबै हट्छ नि।
11: जापानिज दुबो, एभरग्रिन प्लान्ट, गार्डन डिजाइन, सिजनल फलफूल तथा फूलका बेर्नाहरू आवश्यक परेमा हामीलाई सम्झन सक्नुहुनेछ।
0: साथै शुभ विवाह, शुभ व्रतबन्ध एवं शुभ कार्यका लागि विभिन्न प्रकारका फ्लावरको डेकोरेसन तथा माला, गुच्छा, बुकी एवं गिफ्ट सामग्रीहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्। सम्पर्क श्रीराम फुलबारी नर्सरी एन्ड श्रीराम फ्लावर सप्लायर्स, पोखरा 5-0 किलोमिटर, मोबाइल नम्बर 98-560-23-461, 98-266-0698।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यता उता गर्नु पर्यो? पोखरा सात मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
4: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा सात मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 9860309362, 9560334, खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले
5: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारी पाटन, हिमालयन आँखा अस्पताल नजिकै, फोन नम्बर 061574225, 9560214040, 9560601127 र 9080314140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रेला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576-22251, 98450-50251। तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705505508 9705505507 मनसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुन्सरा तात चिकन बिरानी पोखरा 8 जालपा रोड।
1: यदि तपाईं वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खान बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55071, 98067-81234, 97050-77123, व्हाट्सएप नम्बर 98011-77123।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9802521050 9802517014
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
4: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
3: सजग रहौ आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी

0: सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्था हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: होइन ए बुढा, बिहान बिहान कहाँ नलाकाउ?
3: मेरी आमै नि घर बनाउन लाएको कुरा त तपाईँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
2: हो बुढा, हाम्रा माइता पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
4: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
5: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 061-541-9584-541-9585, उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा, फोन नम्बर 061-525-904, स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग, गुणस्तरीय सामान रोजौं, असल उपभोक्ताको परिचय दिउँ।
7: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
8: मुहान वरपरका रुख नकटाउँ र सफा राखौँ, फेरि पानी पलाउँछौँ। पानीको स्रोत संरक्षण गरौँ, भविष्यका लागि सञ्चय गरौँ। बढ्दो सहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौँ, पानीको दुरुपयोग नगरौँ। स्वच्छ पानी सबैको पहुँच।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 56 59 50 960 दोस्ती टु मिट छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गर गहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गर गहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161530904, म्यानेजिङ डाइरेक्टर लोक बहादुर सुनार लोकेश 98462689।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास पारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460201127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिविजन वन कार्यालय कास्कीको सूचना। सुक्खा याम तथा खडेरीको मौसममा वन डडेलो लागि वन पैदावार वन्य जन्तु तथा पशु पक्षी समेतलाई हानि नोक्सानी पुर्याए समग्र वातावरणमा नकारात्मक असर पर्न सक्ने सम्भावना भएकोले सुक्खा याम तथा हावाहुरी लाग्ने समयमा आफ्नो गाउँघर वरिपरिको वन क्षेत्रलाई वन डडेलोबाट जोगाई वन संरक्षण तर्फ अग्रसर हुन सबैमा अनुरोध छ।
2: कथम कदाचित वन डडेलो लागिहालेमा वन उपभोक्ता समूह लगायतका सम्बन्धित पक्षीहरू मिली तत्काल नजिकको वन कार्यालय तथा सुरक्षा निकायमा वन डडेलोको सूचना गर्ने तथा स्रोत र साधनले भएसम्म सम्बन्धित सबै पक्षसँग सहकार्य गरी वन डडेलो तत्काल नियन्त्रण गर्न तथा निभाउन प्रयत्न गर्नुहुन हार्दिक अपील गर्दछ।
1: अनुरोधक डिभिजन वन कार्यालय कास्की बगर पोखरा। सम्पर्क नम्बर 061 570 171।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
5: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

सन्दीप, तिमीलाई थाहा छ मैले स्कलरसिप पाएँ नि होटल म्यानेजमेन्टमा। अब म दुई वर्षको लागि क्यानाडा जाँदैछु। वाओ, म यति खुसी छु। मैले अलिकति पनि सोचेको थिइनँ कि म के भयो। दुई वर्ष त हो नि, दुई वर्ष मात्रै हो कि।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता गुरिन्? मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरपाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98 60 41 081।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ? नमस्कार उप प्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख छु।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौ, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौं, जीवनलाई सार्थक पारौं।